0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किन्न संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किन्नेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
9: तन्ना आजै फेरि हाल्नुस्।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 13 गते बुधबार, तदनुसार सन् 2026 जुलाई 29 तारीक नेपाल सम्बत 1146 असार शुक्ल पक्ष पूर्णिमा तिथि। तपाई हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी, आर्थिक वर्षको अन्तिममा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 61 औं रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो, प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना, कुहिएका फलफूल नष्ट। सभामुख अर्यालद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाका बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनका लागि नयाँ चुनौती। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी। र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा, महबूब आलमले एसियन लिजेन्ड्स लीग खेल्नेछ।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 5 53834।

अब समाचार विस्तारमा सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेशकी मन्त्री रेखा गुरूङले आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालय र माथतका सबै निकायलाई निर्देशन दिनुभएको छ। उहाँले जनताको सेवा, सुशासन, पारदर्शिता र जवाबदेहितालाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका कार्यक्रम समयमै कार्यान्वयन गर्न जोड़ दिनुभएको छ। मन्त्रालयको आयोजनामा मंगलबारदेखि पोखरामा शुरू भएको दुई दिने वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मन्त्रालयभित्र कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैको जिम्मेवारी स्पष्ट रहेको उल्लेख गर्दै प्रत्येक कर्मचारीले आफ्नो दायित्व इमानदारितापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भएको छ। उहाँले आफू इमानदारिता र नैतिकतालाई आधार बनाएर जिम्मेवारीमा आएको उल्लेख गर्दै जनताको सेवा भन्दा माथि कुनै पनि कुरा हुन नसक्ने स्पष्ट पार्नु भएको छ। मन्त्रालय र माथतका कार्यालयमा सुशासन, पारदर्शिता तथा जवाबदेहिताको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने उहाँको भनाइ थियो। मन्त्री गुरूङले विशेष गरी आर्थिक वर्षको अन्त्यमा आएर हतार हतार कार्यक्रम सञ्चालन गर्ने र बजेट खर्च गर्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। आर्थिक वर्षको शुरूदेखि नै काम शुरू गर्दा के समस्या हुन्छ, किन अन्तिम समयमा मात्र सबै कार्यक्रम एकैचोटि सञ्चालन गरिन्छन् भन्दै उहाँले सम्बन्धित अधिकारीहरूसँग प्रश्न समेत गर्नुभएको छ। उहाँले आफूले देखेका र महसुस गरेका विषय जिम्मेवारीमा रहेका अधिकारीहरूसँग स्पष्ट रूपमा राख्दै कामलाई छिटो र प्रभावकारी ढंगले अगाडि बढ़ाउने निर्देशन दिनुभएको छ। सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेशका सचिव डाक्टर शेष नारायण पौडेलले गत आर्थिक वर्ष 2082/83 मन्त्रालय र माथतका निकायले 75% भन्दा बढ़ी वित्तीय प्रगति हासिल गरेको बताउनु भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रदेश सरकारले बिरामीका लागि निशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसबारे आम नागरिकमा पर्याप्त जानकारी नपुगेको बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीले 61 रक्त संचार स्थापना दिवसका अवसरमा मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमको प्रभावकारी प्रचार प्रसार हुन नसकेको गुनासो गर्नुभयो। उहाँले प्रदेश सरकारले ल्याएको निशुल्क रगत वितरण कार्यक्रमको पहिचान स्थापित गर्न रगत उपलब्ध गराउने प्याकेटमै गण्डकी प्रदेश सरकारको सहयोग उल्लेख गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गरेको जानकारी दिनुभएको छ। समुदाय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वास्थ्य स्वयंसेविकाका लागि भत्ताको व्यवस्था गरिएको उल्लेख गर्दै स्थानीय तहमा अस्पताल भवन भए पनि चिकित्सक र उपकरण अभावका कारण सेवा प्रभावित भएकाले यस वर्षदेखि आवश्यक चिकित्सक र उपकरण व्यवस्थापनको लागि बजेट विनियोजन गरिएको बताउनु भएको छ। मन्त्री पाण्डेले स्थानीय स्तरमै नर्सिङ सेवा विस्तार गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभएको छ। भौतिक पूर्वाधारका योजनाले बढ़ी चर्चा पाए पनि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेको उपलब्धि ओझेलमा परेको भन्दै अब स्वास्थ्य क्षेत्रका कामलाई पनि प्रभावकारी रूपमा सार्वजनिक गरिने बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेशमा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालनमा रहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति डोलराज पाण्डे, निवर्तमान सभापति डनराज शर्मा, पूर्व उपसभापति धर्मराज अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर 17 वडा अध्यक्ष राधिका साई योगी, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर कमिटी सभापति योगेन्द्र बहादुर केसी, नेपाली कंग्रेसका नेता सोभियत बहादुर अधिकारी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नयाँ बजारकी शोभा दिदी लगायतले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की तथा रक्त संचार स्थापना दिवस बारे बोल्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा नेउपाने कोर्याललाई स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो।

नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको 83 वर्षको उमेरमा मंगलबार ललितपुर जावलाखेल स्थित हेलिएस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उहाँ त्यहाँ 15 दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो। डेढ़ वर्षदेखि पैंक्रियाज र मिर्गोला रोगबाट पीड़ित हुनुभएका उहाँ भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी र राजधानीका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो। स्याङजाको पुतली खेतमा जन्मिएर कंग्रेसको कार्यवाहक सभापति उपसभापति लगायत विभिन्न भूमिकामा रहेर योगदान गर्नुभएका श्रेष्ठको निधनले सिंगो स्याङजा शोकमा डुबेको छ। उहाँको पार्थिव शरीर बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म सानेपास्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा अन्तिम श्रद्धांजलिका लागि राखिनेछ। त्यस लगतै शव यात्रा गरी आर्यघाटमा अन्तिम दाह संस्कार गर्ने कार्यक्रम छ। श्रेष्ठका 2 पत्नी 3 छोरा र 5 छोरी छन्। शंख नारायण र चमेली देवी श्रेष्ठका कान्छा छोराको रूपमा 2001 सालमा पुतली खेतमा उहाँको जन्म भएको हो। प्रारम्भिक शिक्षा संस्कृत भाषा पाठशाला हुँदै पाल्पा सदरमुकाम तानसेनमा भएको थियो। दुईचन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका श्रेष्ठ सानैमा पितृ वियोगको सामना गर्नु पर्यो भने दाजु काजीमान श्रेष्ठको अभिभावकतामा हुर्कनु भएको थियो।

पोखरा प्रज्ञा प्रतिष्ठानका लागि नयाँ पदाधिकारीहरूको नाम सिफारिश भएको छ। महानगरपालिकाकी उपमेयर मंजू देवी गुरूङ नेतृत्वको समितिले कुलपति उपकुलपति सदस्य सचिव तथा सदस्य पदका लागि सिफारिश गरेको हो। कुलपतिमा सरस्वती प्रतीक्षा सिफारिश हुनुभएको छ। प्रज्ञा प्रतिष्ठानमा 7 परिषद सदस्य र 17 जना प्राज्ञसभा सदस्य हुने व्यवस्था छ। महानगरपालिकाले सिफारिश भएका पदाधिकारीहरूलाई बुधबार नियुक्ति पत्र प्रदान गर्नेछ। पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरा महानगरपालिका क्षेत्रको कला साहित्य संस्कृति तथा सृजनात्मक गतिविधिको संरक्षण प्रवर्धन र विकासमा काम गर्दै आएको छ। कुलपति सरस्वती प्रतीक्षा नेपालकी चर्चित र लोकप्रिय कवि एवं उपन्यासकार हुनुहुन्छ। नयाँ पदाधिकारीको नियुक्तिसँगै प्रतिष्ठानका आगामी गतिविधि थप प्रभावकारी रूपमा अगाडि बढ़ने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाको बैदाममा संचालित फ्रेश जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालको नेतृत्वमा सोमबार पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 बैदाम स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। ती फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल संचालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको हो, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले भन्नुभएको छ। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनु भएको छ। अनुगमन टोलीमा पोखरा महानगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। त्यस्तै संचारकर्मी राष्ट्रिय उपभोक्ता मंच कास्कीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। प्रशासनले पसल संचालकलाई 50,000 रूपियाँ जरिवाना तिराउनका साथै विभिन्न सुधारका निर्देशनहरू समेत दिएको छ।

पर्यटकलाई आपतकालीन अवस्थामा आवश्यक सूचना तत्काल उपलब्ध गराउने उद्देश्यले पोखरामा क्यूआर कोड सेवा संचालनमा ल्याइएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषदको संयुक्त पहलमा शुरू गरिएको यस सेवा मार्फत स्वदेशी तथा विदेशी पर्यटकले नेपाल प्रहरीका आपतकालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण तथा भ्रमणसँग सम्बन्धित सूचना सहज रूपमा प्राप्त गर्न सक्नेछन्। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जोशीले क्यूआर कोडको उद्घाटन गर्नुभएको छ। उहाँले यसमा पर्यटकले आपतकालीन अवस्थामा आवश्यक सूचना तत्काल पाउने र सुरक्षित यात्रा अनुभवमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। क्यूआर कोड उद्घाटनसँगै पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिसँग पर्यटक सुरक्षाका विविध पक्षमा अन्तर्क्रिया पनि गरिएको थियो। छलफलमा पदयात्रा मार्गको सुरक्षा, होटल व्यवस्थापन, पर्यटकीय क्षेत्रका चुनौती तथा प्रहरी र पर्यटन व्यवसाय बीचको सहकार्यका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारले संसदको मर्यादा, मूल्य मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनु भएको छ। उहाँले सत्तारूढ प्रमुख प्रतिपक्ष तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकांक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले पर्याप्त बिजनेस दिने प्रतिबद्धता जनाएकाले दशैं अघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभएको छ। शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइरहेको छ। नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिनुभएको छ। रासोपाका अर्का सचेतक क्रान्तिसिंह अधिकारीले दुई साताको विश्रामपछि साउन 14 गतेदेखि सदन सञ्चालन हुने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभएको छ। वातावरण संरक्षण महाअभियान कास्कीको आह्वानमा मंगलबार फिर्के खोलाको सिरान पोखरा 18 अँधेरी कुनादेखि पुछार फेवातार किनारसम्म स्थलगत अवलोकन गरिएको छ। फिर्केको खोलाघर खाली गर्ने अभियान प्रभावकारी नभएको भन्दै वातावरण संरक्षण महाअभियान कास्की र नागरिक समाजले आपत्ति जनाउँदै उक्त भागमा अवलोकन गरिएको हो। अँधेरी कुनाबाट उत्पत्ति भएर शहरको बीच भाग हुँदै फेवातालमा मिसिने फिर्के खोलाका कारण पोखरा महानगर समय समयमा चर्चामा रहन्छ। अहिले यसको चर्चा अझ चुलिएको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी खोलाघर अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य बीचैमा रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। सो पत्रकार सम्मेलनमा 15 वर्षदेखि नागरिक स्तरबाट संचालित फिर्के खोला बचाउ अभियानलाई निष्कर्षमा पुर्याउन पर्नेमा सरकारी निकाय र जनप्रतिनिधिहरू निरीय बनेको संरक्षणकर्मीहरूको आरोप थियो। सोही पत्रकार सम्मेलनपछि अभियानका संयोजक रामबहादुर पौडेल मंगलबार बिहान पत्रकार सहितको टोलीसँग स्थलगत अवलोकनका लागि निस्किएको हो। टोलीले अँधेरी कुनादेखि पोखरा 4, 5, 7 र 8 ओडामा खोला मिचेर बनाइएका तर महानगरले भत्काउन नसकेको पक्की र कच्ची संरचनाहरू अवलोकन गरेको थियो। जुन उत्साहका साथ शुरूमा डोजर चलाइएको थियो, अहिले त्यो अभियान सेलाउँदै जाँदा फिर्के कोरिडोर परियोजना नै असफल हुने खतरा बढ़ेको छ, संयोजक पौडेलले भन्नुभएको छ। अवलोकनका क्रममा वडा नम्बर 4 को सुकुम्बासी टहरा, रिटेनिङ पर्खाल पक्की संरचनाहरू पूर्ण रूपमा नहटाइएको संयोजक पौडेलले बताउनु भएको छ। वडा नम्बर 5 र 8 को क्षेत्रमा केही समाज र व्यक्तिगत भवनहरू पनि खोला मिचेरै बनाइएकाले तीनलाई हटाउनु पर्ने माग नागरिक समाजको छ। वडा नम्बर 7 मा पर्ने पोखरा इन्जिनियरिङ कलेज, गहते स्थित खोला पारेको निलो टहरा र लिटिल स्टेप स्कूलको दक्षिणपट्टिको संरचना पनि यथावत भेटिएको संयोजक पौडेलले बताउनु भएको छ। वडा नम्बर 7 कै मासबार रत्नचोक जोड्ने पुलदेखि
उत्तर पूर्व खोलाघरमा पर्ने करिब 15 फीट लामो पर्खाल अझै हटेको छैन। गहते स्थित खोलाघरमै पर्ने लिटिल स्टेप स्कूलदेखि उत्तरतर्फका केही संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा घर समेत नहटाइएको भेटिएको उहाँले जानकारी दिनुभएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-98-084-46-525
5: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0615881598251990190।
4: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0615050578513 र 576458।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0615770007, 97623386817।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ।
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
9: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ।
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। बैठक आज बिहान 8 बजे सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ। छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। त्यसबाहेक उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई पनि बैठकमा बोलाएको राष्ट्रपतिले जनाएको छ। सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्रचार गरिसकिएको छ। साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफै फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ। रासोपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनैतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउनुभएको छ।

संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनवाई हुनेछ। शुरूमा उनी विरूद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिने संघीय संसद सचिवालयले जनाएको छ। त्यसका लागि सुनवाई समितिको बैठक आज बिहान 11:15 बजे सिंहदरबारमा बोलाइएको छ।

सरकारले सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यान आकर्षण जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको हो। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ। उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालय छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाउनु भएको हो। घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको भन्दै उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको भन्दै दोषीमाथि कानून अनुसार कार्यवाही हुने जनाउनु भएको छ। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेख्नु भएको छ, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसूरदारलाई कार्यवाही गर्दै पीड़ितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ। उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभएको छ। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मंगलबार मुलुकको मुख्य राजमार्ग मुगलिन नारायणगढ़ सड़क खण्ड पटक पटक अवरूद्ध भयो। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार हिजो बिहान 7 बजे पहिलो पटक सड़क बन्द भएको थियो। कार्यालयका अनुसार यस सड़क खण्डको खहरे खोलामा गएको पहिरोले हिजो दिनभरि जसो यातायात प्रभावित भयो। यस खण्डमा हिजो देखिएको पहिरो नयाँ हो। यो स्थान मुगलिन बजार नजिकै रहेको छ। यसअघि नियमित पहिरो र ढुंगा खसिरहने स्थान भन्दा नयाँ स्थानमा पहिरो शुरू भएका कारण यो स्थानमा पहिरोको जोखिम उच्च बनेको हो। कार्यालयका अनुसार हिजो बिहान करिब 5 घण्टा अवरूद्ध भएको राजमार्ग 1:30 बजे मात्र सञ्चालनमा आएको थियो, तर दिउँसो 3 बजेदेखि सोही स्थानमा पुनः पहिरो खस्यो। उक्त पहिरो करिब 1 घण्टा लगाएर सफा गरेपछि पुनः शुरू भएको यातायात साँझ 6 बजे अवरूद्ध भयो। फेरि अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। कार्यालयले पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा यातायात नचलाउन समेत सचेत गराएको छ। आज आषाढ़ शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा। यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूजनप्रति सम्मानभाव प्रकट गरिन्छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाको रूपमा लिने गरिएको छ। आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजन खुवाउनुका साथै श्रद्धाभाव प्रकट गर्ने परम्परा रहिआएको छ। गुरूलाई आमा बुबा शरम सम्मान गर्ने प्रचलन छ। गुरू पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा कोशी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा

0: साधारणतया बादल लाग्नेछ। मधेसप्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यम सम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648, 572-849।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & डायग्नोस्टिक सेन्टरमा उपलब्ध। गर्दछ।
1: यहाँ अत्याधुनिक छिटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु

0: एमआरआई होल बॉडी, एमआरआई होल बॉडी कैंसर स्क्रीनिंग, पेट तथा आंद्रा को विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9861482।

विषमसेन पुनःमा स्वागत छ। बाँकी रहेका समाचारहरू। रक्त संचार स्थापना दिवसको अवसरमा पोखरा स्थित कन्या क्याम्पसमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 32 युनिट रगत संकलन भएको छ। नेपाल युवा रेडक्रस सर्कल कन्या क्याम्पस पोखराको आयोजनामा क्याम्पस परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो। क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष प्रकाशमान उदास ले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका छात्रा प्राध्यापक कर्मचारी तथा विभिन्न सरकारवालाहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको क्याम्पस प्रमुख सुरेश कुमार मानन्दरले जानकारी दिनुभएको छ। नाप्तोल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नाप्तोल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नाप्तोल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नाप्तोल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका बेला चीनका लागि नकली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाइएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गरेको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो।

जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मंगलबार 7.1 म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नका साथै आगलागी र मानिस घाइते भएका घटना सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले सुरुमा कुमामोतो, नागासाकी, फुकुवाका र सागा प्रिफेक्चरका पश्चिमी तट तथा आसपासका आरियाके र यात्सुसिरो सागरमा सुनामीको चेतावनी जारी गरे पनि करिब दुई घण्टापछि फिर्ता लिएको थियो।

अब खेल समाचार। पाकिस्तानमा चलिरहेको कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छवटै खेलमा पराजित हुँदै अन्तिम बनेको छ। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जितेको हो। नेपाली क्रिकेटर महबूब आलम प्रतिष्ठित एसियन लिजेन्स लीग सीजन 2 सहभागी हुने भएका छन्। संयुक्त अरब इमिरेट्स स्थित वर्ल्ड स्पोर्टस ग्रुपको आयोजनामा 30 जुलाईदेखि 10 अगस्तसम्म जाम्बियामा प्रतियोगिता हुँदैछ। उनी 29 जुलाईमा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। आलम एसियन स्टार्स टोलीबाट एसियन लिजेन्स लीग सीजन 2 खेल्नेछन्। यस टोलीको कप्तानी श्रीलंका पूर्व कप्तान तिलक रत्ने दिलसानले गर्दैछन्। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी आर्थिक वर्षको अन्तिममा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 61 रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो। प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना, कुहिएका फलफूल नष्ट। सभामुख अर्यालद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाका बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनका लागि नयाँ चुनौती। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी र कावा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, महबूब आलमले एसियन लिजेन्स लीग खेल्ने। बिहान 6 अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला अहिलेलाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 061-451-000, 061-451-002,
3: मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
5: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
6: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी खनि तोला
7: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै पो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याब कोपिम ओछे।
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
6: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: समुताय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
6: तोय निल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15, 98-565-35-8-15। प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371638 वेबसाइट www.lagrandi.edu.np
9: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 0161411777 मोबाइल 98569972।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0161533123, 98028501, 98028501702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
17: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
17: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9850607729।
20: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future. सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530.
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979393.
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: भई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
9: हेलो के छ तेरो खबर
10: ठिक छु यार सन्चै छस्
9: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
10: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
9: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
10: मैले पनि किन्नु छ के सँगै किनौ न
9: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
10: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या
9: मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
11: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
12: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
13: तन्ना आजै फेरि हाल्नुहोस्

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय समसामयिक सामाजिक विषय वस्तुमाथि हामी छलफल गर्ने गर्छौ। आज हामी अलिकति सकारात्मकता जीवनशैलीको सन्दर्भमा चर्चा गर्दैछौ। आजको 21 औं शताब्दीको यो आधुनिक युगमा हाम्रो जीवनशैली अत्यन्तै भागदौड़पूर्ण र व्यस्त बनिसकेको छ। हामी सबै सफलता प्रतिष्ठा र भौतिक सुख सुविधाको दौड़मा सामेल छौं, तर यो निरन्तरको दौड़धूपले हामीलाई कतै न कतै भित्रभित्रै खोक्रो बनाउँदै लगेको त छैन। आज मानिसहरूसँग धन सम्पत्ति छ, प्रविधि छ, तर पनि एउटा कुराको नितान्त अभाव छ, त्यो हो मानसिक शान्ति। अहिलेको समयमा मोबाइल र सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा हराइरहँदा हामीले आफूलाई र आफ्नो वर्तमानलाई बिर्सिरहेका छौं। हिजोको पछुतो र भोलिको चिन्ताले आजको हाम्रो सुन्दर पललाई ओझेलमा पारिरहेको छ। यस्तो अवस्थामा आफूलाई कसरी शान्त राख्ने, अस्थिर मनलाई कसरी एकाग्र बनाउने र जीवनका हरेक साना ठूला चुनौतीलाई सकारात्मक ऊर्जाका साथ कसरी सामना गर्ने, अहिलेको समयमा यी यावत प्रश्नहरूको उत्तर पाउनु नितान्त आवश्यक भइसकेको छ। यिनै गम्भीर विषयवस्तुमाथि प्रकाश पार्न र हाम्रो मानसिक स्वास्थ्यलाई सन्तुलित राखी कसरी खुशी र सफल जीवनयापन गर्न सकिन्छ भन्ने बारेमा आज हामी विशेष कुराकानी गर्दैछौ। आज हामीले स्टुडियोमा एकजना अत्यन्तै प्रेरणादायी व्यक्तित्वलाई अतिथिको रूपमा निम्त्याएका छौं। उहाँ पोखराकै एक चिर परिचित नाम, जसले आफ्नो ज्ञान र अनुभव मार्फत धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। उहाँ पोखराको निजी स्कूल सञ्चालक वा भनौ न सञ्चालनको हिसाबमा पनि उहाँ पहिलो वा भनौ न निजी स्कूल सञ्चालकका रूपमा पनि उहाँले आफ्नो नाम राख्नु भएको छ। उहाँ प्रख्यात माइन्डफुलनेस प्रशिक्षक तथा मोटिभेटर विकल शेषन हुनुहुन्छ। विकल शेषन लामो समयदेखि पोखरालाई आफ्नो कर्मथलो बनाएर मानिसहरूलाई सचेतना अर्थात माइन्डफुलनेसको अभ्यास गराउँदै आउनु भएको छ। उहाँले विभिन्न कार्यशाला, सेमिनार र व्यक्तिगत परामर्श मार्फत युवादेखि वृद्धसम्मलाई आफ्नो मनलाई कसरी चिन्ने, नकारात्मक विचार र तनावलाई कसरी व्यवस्थापन गर्ने र जीवनमा निरन्तर कसरी अगाडि बढ़ने भन्ने कुराको व्यवहारिक मार्गदर्शन गर्दै आउनुभएको छ। ताल तलैया र हिमालयले सजिएको हाम्रो यो सुन्दर पोखरा शहरमा आन्तरिक सुन्दरता र मानसिक शान्तिको सन्देश छर्ने काम उहाँको योगदान साँच्चै नै उल्लेखनीय छ। आजको यो विशेष बसाईमा हामी उहाँसँग माइन्डफुलनेस भनेको वास्तवमा के हो, यसले हाम्रो दैनिक जीवन र कार्यक्षमतामा कसरी सकारात्मक प्रभाव पार्छ र एउटा सामान्य मानिसले कसरी अत्यन्तै सरल तरिकाले यसलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन सक्छ भन्ने विषयमा कुराकानी गर्नेछौं। आउनुहोस्, हामी उहाँलाई स्वागत गर्दैछौ। नमस्कार, स्वागत छ
2: कार्यक्रममा।
1: विकल शेषन दाई, लामो समयदेखि यो मोटिभेसनल होइन मान्छेलाई प्रेरणा दिने कार्यमा चाहिँ लाग्नु भएको छ। जीवनका शुरूआती चरणहरू वा युवा अवस्थामा चाहिँ दाईले शिक्षा सेवाबाट चाहिँ आफ्नो करियर शुरू गर्नुभयो। हुन त यो प्रेरणा दिने कुरा पनि शिक्षा चेतना नै अभिवृद्धि गर्ने हो। दाई अब 75 वर्ष लगभग लागिसक्नुभयो, यो उमेरमा पनि त्यही ऊर्जा त्यही उत्साहका साथ त्यही अठोटका साथ लागिराख्नु भएको छ, त्यसको राहत के हो दाई?
2: थ्याङ्क यू सञ्जय भाइ। मलाई के लाग्छ भने मेरो स्वभाव छ नि, मेरो नेचुरल स्वभाव भनेको सानैदेखि म अलिकति ऊर्जाशील बालक नै हो, युवक नै हो म सानो उमेरबाट। त्यसमा फेरि म जे चिजमा लागेपछि झन् म बढी क्रियाशील भयो जस्तो लाग्छ, सिकाएको हिसाबले, सिपको हिसाबले, होइन अनुभवको हिसाबले। अहिले यो उमेरमा प्रवेश गर्दा गर्दा म अझ ध्यान साधनामा लाग्ने भएको हुनाले पनि मलाई लाग्छ कि मेरो ऊर्जालाई अझ बढाएको छ, घटेको छैन जस्तो लाग्छ। अहिले यो 75 वर्षको उमेरमा पनि म सेन्ट मेरी स्कुल पोखरा नयाँ गाउँमा एउटा मनोपरामर्श साइको सोसियल काउन्सिलिङ काउन्सिलरको रूपमा म त्यहाँ कार्यरत छु.
1: जीवनमा सबैभन्दा चाहिँ हुन्छ नि पहिले तपाईँलाई म फरक केही गर्छु भन्ने भावना चाहिँ कहिले जागृत भयो?
2: 24 वर्षको उमेरमा पोखरामा जेसिसको थापना गर्ने त्यो अवसर हामीले पायौं. संस्थापक सचिवको हिसाबले जेसिस शाखा पोखरामा अरू साथीहरूसँग सहकार्य गरेर त्यो खोल्ने अवसर पायौं. मलाई लाग्यो कि सिक्ने र सिकेको कुरा अरूलाई सेयर गर्ने त्यो कुरा मैले महसुस गर्ने जेसिसमा लाग्यो. सानो उमेरमै 24-25 वर्षको उमेरमा नि सिक्ने त्यो सिकेको जुन सिपहरू छन् ज्ञान छन् त्यसले मलाई झन् नयाँ उत्साह र ऊर्जा दियो जस्तो मलाई महसुस भयो कि मलाई. त्यस कारण जेसिसमा लागेपछि मेरो जिन्दगीमा अलिकति यु टर्न आयो जस्तो लाग्छ. अलिक बढी सकारात्मक सोचको विकास होइन केही गर्नुपर्छ, समुदायको सेवा गर्नुपर्छ. पहिला त सामुदायिक सेवाको हिसाबले हामी जेसिसमा लाग्यौँ तर पछि गएर जेसिस प्लेटफर्म एउटा नेतृत्व विकासको लागि पनि एउटा अवसर हो भन्ने कुरा त्यो हामीले बुझ्यौँ सिक्यौँ पनि.
1: त्यस्तो कुनै घटना सधैँ जसले चाहिँ तपाईँलाई भन्छ नि त्यो टर्निङ पोइन्ट भनेर भन्नुभयो नि तपाईँलाई त्यो टर्न गर्नको लागि त्यस्तो कुनै घटनाले प्रेरित गर्यो?
2: वास्तविक टर्न भन्ने कुरा त मेरो लाइफमा चाहिँ भित्री हुँदो रहेछ कि आन्तरिक हुँदो रहेछ टर्न भन्ने कुरा नि सोचमा.
1: हजुर,
2: विभिन्न प्रशिक्षणमा केवल जेसिसमा मात्र होइन त्यसपछि बम्बईमा अमेरिकाको देशको प्रशिक्षणहरू बम्बईमा त्यो आयोजन हुन्थ्यो र म 5 पटक बम्बई गएको छु 60-60 घन्टाको तालिममा. स्याटरडे सन्डे बीचमा ग्याप त्यो 15-15 घन्टा 15-60 घन्टाको त्यो प्रशिक्षणमा बस्दाखेरि मैले आफूलाई जीवनलाई मृत्युलाई मैले नजिकबाट हेर्ने मौका पाएँ. र त्यतिखेर मलाई त्यो प्रशिक्षकले मेरो सोचमा मेरो मस्तिष्कमा मेरो अन्तरात्मामा जुन प्रभाव पारेको थियो नि त्यतिखेर मेरो टर्निङ पोइन्ट आयो कि कुनै दिन म पनि यस्तो एउटा प्रशिक्षक बन्छु. र धेरैको जीवनमा मैले चाहिँ एउटा प्रभाव पार्छु भन्ने मलाई त्यो बोझ भयो मलाई त्यो 28-30 वर्षको उमेरमा.
1: तपाईँको बाल्यकालले चाहिँ तपाईँको व्यक्तित्व तपाईँको सोच होइन र तपाईँको जीवनमा कस्तो किसिमको प्रभाव पारेको छ?
2: मेरो बाल्यकाल भन्दाखेरि म जन्मेको 9 दिनमा मेरो आमा बित्नुभयो. मैले सुनेको थिएँ कि त्यो बेलामा बच्चा जन्मिँदाखेरि त्यो टिटानस हुन्छ नि त्यो टिटानसको इन्जेक्सन पोखरामा त्यस्ताको अभाइलेबल रहन्छ जसको कारणले गर्दा मेरो मुवाको देहान्त भयो भन्ने कुरा मैले सुनेको थिएँ. र बजेको काखमा नि म हुर्केँ. त्यसपछि 6-7 वर्षको उमेरमा दाई चाहिँ काठमाडौँ बोर्डिङ स्कुलमा सेन्ट जेभियर्स स्कुल बोर्डिङमा पढ्न जाने भन्ने कुरा मैले थाहा पाएपछि म पनि जान्छु भनेर मैले जिद्दी गर्न थालेँ. र त्यो बेलामा बोर्डिङमा पढाउने भन्ने कुरा सजिलो थिएन बुवाहरूलाई र त्यो मेरो लागि पनि एउटा अवसर थियो एउटा अङ्ग्रेजी माध्यमको बोर्डिङमा त्यो उमेरमा होइन 1959 कुरा हो त्यो त त्यो पनि एउटा ठुलो अवसर थियो जस्तो लाग्छ. र बोर्डिङ स्कुलमा पढ्न पाउनु र अङ्ग्रेजी माध्यमको विद्यालयमा होइन जग बसाल्न पाउनु त्यो मेरो लागि पछिल्लो वर्षहरूमा पनि त्यो फलदायी साबित भएको मलाई महसुस भइरहेको
1: छ. त्यसले तपाईँको जीवनमा पारेको प्रभाव चाहिँ कस्तो?
2: प्रभाव अवश्य पनि किनभने ल्याङ्ग्वेजमा दखल भएपछि त धेरै ज्ञानको सोर्समा हामी पहुँच हुने भयो नि त होइन. इङ्ग्लिस ल्याङ्ग्वेजमा जग हाल्ने बित्तिकै या नेपाली ल्याङ्ग्वेजमा या कुनै पनि भाषामा होइन 1959 कुरा हो त्यो त त्यो पनि एउटा ठुलो अवसर थियो जस्तो लाग्छ. र बोर्डिङ स्कुलमा पढ्न पाउनु र अङ्ग्रेजी माध्यमको विद्यालयमा

0: पोखराबाट काठमाडौँ पढ्न जाने भन्ने कुरा पनि ठुलै विषय थियो होइन,
1: ठुलो विषय थियो त्यति.
0: त्यो अनुभव कस्तो थियो?
1: गजबको अनुभव थियो. त्यतिखेर हामी डकोटा फिल्म डकोटा हवाईजहाजबाट हामी काठमाडौँ जान्थ्यौँ, जहाँसम्म जान्थ्यौँ.
0: भर्खर भर्खर सुरु भएको थियो सायद.
1: हामी भपे 7-8 वर्षको उमेर थियौँ. भरियाले हाम्रो गुन्डा र बक्सा बोक्नुहुन्थ्यो होइन, भरिया दाजुले. र हामी रुन्दै घरबाट एयरपोर्टसम्म हिँडेर जान्थ्यौँ. अनि त्यहाँबाट हामी काठमाडौँ जान्थ्यौँ. अनि वर्षको एकपटक हामी फेरि लामो बिदामा विन्टर भ्याकेसनमा हामी घर आउँथ्यौँ.
0: यातायातको साधन त्यति धेरै त्यो प्रचलित थिएन
1: थिएन त्यति थिएन.
0: काठमाडौँ भनेको जोड्ने भनेको हवाई जहाजले जोड्थ्यो,
1: हवाईजहाजले जोड्थ्यो.
0: यो त्यति बेला चाहिँ 25 सालमा होइन एसएलसी तपाईँले दिनुभयो होइन 2025 सालमा. त्यो बेलाको शिक्षा प्रणाली र आजको शिक्षा प्रणालीमा चाहिँ कस्तो फरक पाउनु भएको छ?
1: शिक्षा प्रणालीमा त्यतिखेर प्रणाली भन्दा पनि त्यतिखेरको चाहिँ शिक्षकहरू हेडमास्टरहरू होइन अलिकति कमिटेड थियो जस्तो लाग्छ कि. त्यतिखेर त्यतिखेर त्यति राजनीतिमा त्यस्तो चाहिँ विखण्डन भइसकेको थिएन. शिक्षक भनौँ न, विद्यार्थीहरू भनौँ न, त्यतिखेर पढाइ मात्रै हुन्थ्यो. अब म 7 स्ट्यान्डर्ड सेन्ट जेभियर्समा पढेर आइसकेपछि 9 क्लासमा म भर्ना भएँ. अब अङ्ग्रेजी माध्यमबाट आएपछि सबै विषय मैले अङ्ग्रेजीमै मैले तयार पार्नुपर्ने मलाई बाध्यता थियो. र गद्य पद्य भन्ने जस्तो विषयहरू थियो जुन मलाई मेरो बुझाइदेखि बाहिरको कुरा थियो. गद्य पद्य मैले लिन सकिनँ. अप्सनल म्याथमेटिक्स मेरो लागि एकदम गाह्रो विषय थियो. त्यसरी मैले भोकेसनल सब्जेक्ट नै मैले व्यावसायिक विषय सचिवालय विज्ञान भन्थ्यो नि 300 नम्बरको हुन्थ्यो. त्यसखेर आदरणीय गुरु केशवराज पराजुली र स्वर्गीय गुरु चाहिँ विष्णु कुमार श्रेष्ठ थियो. त्यहाँ हामीले पढाउनुहुन्थ्यो त्यो दुइटा विषय. त्यतिखेर अनुशासन थियो. त्यतिखेर शिक्षकहरूमा हेडमास्टरहरूमा त्यो किसिमको एउटा चाहिँ विद्यार्थीमा पनि सिक्नुपर्छ भन्ने भावना थियो, अनुशासन थियो. अहिले चाहिँ त्यो अलिक खस्किएको जस्तो मलाई महसुस हुन्छ. खस्किएको जस्तो मलाई महसुस हुन्छ. अहिले
0: डिग्री पढ्नको लागि भारत जानुभयो?
1: डिग्री पढ्नको लागि भारत गइनँ. म विद्यालय निजी स्रोतबाट विद्यालय माउन्ट अन्नपूर्ण स्कुल अथवा अन्नपूर्ण नर्सरी स्कुल भन्ने जुन मैले सुरु गरेँ 35 साल चैत्र गते. त्यसपछि म ब्याचलर्स कमर्स मात्रै गरेर म गराएको थिएँ. कमर्स मात्रै गरेको थिएँ. काठमाडौँमा मैले धेरै जागिर खोज्ने प्रयास गरेँ. मलाई जागिर पाएन त्यतिखेर. र हरेक प्रयास विफल भएपछि मेरो अन्तरात्माले के भन्थ्यो भने, विकल तिम्रो कर्म क्षेत्र भनेको पोखरी हो, पोखरी फर्की भन्थ्यो. त्यस्तो मलाई आभास भयो कि अनि पोखरा फर्केँ. र अन्तर्राष्ट्रिय बाल वर्षको सन्दर्भ थियो, हामी जेसिसमा थियौँ. र अन्तर्राष्ट्रिय व्यापी रूपमा जेसिस अन्तर्राष्ट्रियले हरेक जेसिस शाखालाई बाल बालिकाहरूको सुवर्ण अवसरको लागि तपाईँहरूले के योगदान दिन सक्नुहुन्छ भन्ने त्यो अवसर थियो हामीलाई होइन. त्यस कारण मैले त्यसरी सोचेँ. पोखरामा अङ्ग्रेजी माध्यम स्कुल थिएन किन म अङ्ग्रेजी माध्यममा पढेको हुनाले शिशु कक्षा भनेको बाल मन्दिर मात्रै थियो. त्यो अङ्ग्रेजी माध्यममा थिएन. अनि मैले प्रस्ताव राखेँ कि बाल जेसिस बाल सदन पोखरा स्थापना गरौँ. 3 वर्ष म हेर्छु. 3 वर्षपछि म कानुन एलएलबी भनौँ न कानुन स्नातक म चाहिँ प्राइभेट दिँदै थिएँ. अनि म उतातिर लाग्छु भन्ने मेरो सोच थियो. अनि त्यतिखेर हाम्रो साथीहरूले जेसिसका साथीहरूले र विशेष गरी आदरणीय दाजु आनन्दराज मुलमेले पनि भन्नुभयो, विकल जेसिसले यो भाड भैलो गर्दैन, यो विद्यालय खुवाउने यो भाड भैलो हामी गर्दैनौँ. तिमी इन्ट्रेस्ट छ भने तिमी आफै चलाऊ, होइन भने अर्को मान्छे खोज भन्नुभयो. विराटनगर जेसिसको मित्रहरूले दोस्रो राष्ट्रिय सम्मेलनमा जाँदाखेरि, दोस्रो राष्ट्रिय जेसिसको नेपाल जेसिसको अधिवेशनमा विराटनगर जाँदाखेरि मैले त्यो कुरा त्यहाँ मैले देखेको थिएँ कि 3-4 वर्षको उमेरमा विराटनगरका बाबु नानीहरू अङ्ग्रेजी माध्यमको लागि खरसाङ कालिम्पोङ दार्जिलिङ उठाउने प्रथा थियो. पछि उनले के महसुस गरे भने, अङ्ग्रेजी माध्यमको लागि यति सानो बाबु नानीलाई हाम्रो काखबाट टाढा लानु त्यो उचित होइन. हाम्रो जेसिसकै परिवारहरू जो कुनै समय दार्जिलिङ खरसाङ कालिम्पोङमा अङ्ग्रेजी माध्यममा पढेकाहरू प्रशस्त थिए र उहाँहरूको चाहिँ जमर्कोबाट जेसिस बाल सदन विराटनगर भनेर त्यो स्थापना गरेको थियो. अहिले पनि छ त्यो. त्यो मेरो मस्तिष्कमा पसे थियो. र पोखरामा पनि मैले त्यो प्रस्ताव राखेँ अन्तर्राष्ट्रिय बाल वर्षको सन्दर्भमा जेसी बाल सदन पोखरा भनेर स्थापना गरौँ.

0: अनि तीन वर्षमा हेरिदिन्छु म कुनै शिक्षाविद भएको हिसाबले भएन कि मात्र एउटा बोर्डिङ स्कुलमा पढेको एउटा अनुभवको आधारमा तीन वर्ष म हेरिदिन्छु त्यसपछि हामीले अर्कै मान्छे खोज्नुपर्छ भनेको थिएँ अनि होइन तिमीले चलाउनुपर्छ होइन अर्को मान्छे खोजौँ भन्यो अनि मलाई त काम नपाएको अवसर थियो म हाम फालिदिएँ यसैमा म हाम फालेँ यो अवसर मैले
1: त्यो बेलाको प्रारम्भिक चरणमा चाहिँ कति विद्यार्थी थिए कति शिक्षक थिए
0: पहिलो वर्ष नर्सरी केजी अप्पर केजी तीन तह मात्रै थियो 45 विद्यार्थी संजोगवश पोखरामा अङ्ग्रेजी माध्यमबाट पढेका आएका महिलाहरू थिए जस्तै मेरो भाउजू पुष्पा शेरचन उहाँ कुनै समय सेन्ट मेरिजमा पढ्नुभएको थियो बिना शेरचन मेरो दिदी नाताले दिदी पढ्ने बिना शेरचन उहाँ पनि सेन्ट मेरिजमा पढ्नुभएको थियो मिसेस सोनाली दासगुप्त एनसिसनको त्यतिखेरको हाकिमको श्रीमती उहाँ त बङ्गालबाट त्योभन्दा सबभन्दा चाहिँ अझ हामीलाई भरपर्दो मानव स्रोत के थियो भने आदरणीय सुनिता पुन भाउजू उहाँ चाहिँ हङकङबाट उहाँको श्रीमान रिटायर भएर फर्किनु भएको थियो र हङकङमै त्यो किन्डर गार्डन स्कुल सञ्चालन गरेर अध्यापन गराएर आएको अनुभव थियो उहाँलाई अनि 5-6 महिलाहरूबाट नि हामीले माउन्ट अन्नपूर्ण नर्सरी स्कुल भनेर हामीले थाप्ने गर्यौँ पछि गएर माउन्ट अन्नपूर्ण भएपछि
1: अब आज त आजकल त तपाईँ भनौँ न मानिसहरूलाई प्रेरणाको स्रोत भन्नु भएको छ प्रेरणा दिँदै हुनुहुन्छ होइन मोटिभेसनल एउटा क्लास स्टार्ट गर्नुहुन्छ यो उमेरमा पनि तपाईँले त्यो ऊर्जा कायम गर्नु भएको छ त्यो बेलामा भर्खरै मात्र भनौँ न एउटा पहिलो पोखरामा पहिलो पटक चाहिँ निजी आवासीय यसरी विद्यालय स्थापना गर्दाखेरि म भोलि फेल हुन्छु वा यो कामबाट फेलर हुन्छु भन्ने डर लाग्यो कि लागेन
0: त्यस्तो डर मलाई केही पनि लागेन किनभने एक त जेसिसमा लागिसकेको थिएँ मलाई भित्रबाट कन्फिडेन्स थियो कि म चलाउँछु भन्ने मलाई कसै चलाउने मनमा थाहा थिएन तर म चलाउँछु भन्ने त्यतिकै मलाई त्यहीँ कन्फिडेन्ट थियो भित्रबाट तर मलाई कसै विद्यालय कसरी चलाउने भन्ने कुरा मैले देख्न पनि पाएको थिएन नि त अरू नर्सरी स्कुल त थिएन त्यहाँ होइन त्यो पहिलो 20-25 दिन त बच्चा उठाउन जाने म आफै हो ड्राइभरसँग बच्चा उठाउन जाने म आफै हो खाजा किनेर व्यवस्था गर्ने म आफै हो होइन एकाउन्टेन्ट पनि म आफै अनि प्रिन्सिपल पनि म आफै यस्तो चाहिँ के भन्छ नि म भुवनीमा फसेँ त्यहाँ किनभने मेरो श्रीमती फागुनको 15 मेरो पहिलो छोरा जन्मेर सुत्केरी भएर काठमाडौँमा थियो अनि बच्चा अस्वस्थ भएको हुनाले अनि सबै भार चैत्र 1 खोल्ने भनेपछि खोल्ने भनेर म त्यसरी श्रीमती र बच्चालाई छोडेर आएर म स्थापना गर्न थालेँ पहिलो 25-20 त मलाई सधैँ तनाव भयो को बच्चालाई कहाँ झार्ने कताको बच्चा कहाँ झरिन्थ्यो यस्तो समस्या पनि मैले भोग्न परेँ त्यसपछि बिस्तारै अनुभवले सिकाउँदो रहेछ कि अब के गर्नुपर्छ भन्ने कुरामा
1: जीवनमा अब गाह्रो साह्रो त परिहाल्छ नै सबैभन्दा गाह्रो लागेको वा भनौँ अप्ठ्यारो समय यो पार गर्न पाए हुन्थ्यो भन्ने खालका त्यस्ता खालको समय जीवनमा आयो कि आएन
0: एक त विद्यालय सञ्चालन गर्दाखेरि त्यस्तो समय आएको थियो त्यस्तो समय आएको थियो स्वर्गीय एकजना 5 नानीले टोइलेटमा ऊ चाहिँ झुन्डेर मरेको अवस्थामा पाएको थियो त्यतिखेर चाहिँ ठुलो बवाल भएको थियो त्यहाँ विद्यालय म त्यतिखेर राष्ट्रिय अध्यक्ष थिएँ यो 47 कुरा थियो 46-47 कुरा म राष्ट्रिय अध्यक्ष नेपाल जेसिसको केन्द्रीय अध्यक्ष भएको हुनाले म विभिन्न शाखाको भ्रमणमा निस्किएको थिएँ त्यो साल चाहिँ बच्चा चाहिँ एउटा टोइलेटमा बित्यो होइन अनि यसरी बित्यो भनेपछि म तुरन्तै मेरो आफ्नो भ्रमणलाई छुट्याएर म पोखरा फर्किहालेँ अनि त्यतिखेर चाहिँ के भन्छ नि मलाई लाग्छ कि त्यहाँ राजनीतिकरण भयो कि त्यो बच्चाको 46 समय थियो नि त्यो त 46-47 यतिखेर
1: राजनीतिक परिवर्तनको समय
0: परिवर्तनको समय थियो कसले कसैको कुरा सुन्न सकिन्थेन कानुन प्रहरी त्यति साह्रो प्रभावकारी पनि थिएन त्यतिखेर सबैजना बौलाएको थियो अवस्था यस्तो चपेटामा म परेको थियो र यो झमेलाबाट म कहिले पार हुन्छु भन्ने त्यस्तो मलाई लागेको थियो
1: त्यो बेलामा चाहिँ त्यस्तो लाग्यो
0: एक दोस्रो कुरा चाहिँ म आजभन्दा 1500 वर्ष अगाडि मेरो दुइटै किडनी फेल भयो र फेल भएपछि म चाहिँ दक्षिण भारतमा गएर किडनी ट्रान्सप्लान्टको लागि म चाहिँ मेरो मिसेसबाट एउटा किडनी मैले प्राप्त गरेपछि अहिले नयाँ जिन्दगी मेरो मिसेसको योगदान पनि हो
1: किडनी ट्रान्सप्लान्टपछि तपाईँ यो नाफाको जिन्दगी
0: बोनसको जिन्दगी भन्नुहोस् होइन
1: तर पनि त्यही ऊर्जाका साथ होइन तपाईँ काम गर्नुहुन्छ पुरानै ऊर्जामा पुरानै हुन्छ नि युवा अवस्थाको ऊर्जा जस्तै गर्छ कहिले काहीँ एकदमै हुन्छ नि यो जीवनबाट हुन्छ नि वा कामबाट थाकेको महसुस, हार मानेको महसुस हुन्छ कि हुँदैन, वा त्यस्तो अवस्थामा हार मानेको बेलामा चाहिँ आफूलाई कसरी फेरि पुरानो अवस्थामा ऊर्जावान बनाउनुहुन्छ, के कुराले त्यस्तो खालको?
0: मैले आफ्नो प्रशिक्षणको दरमियानमा मैले आफूलाई चाहिँ मैले सेयर गर्ने गरिएको छु कि त्यो जुन विशेष गरी लेखनाथमा जाँदाखेरि त्यहाँ बोर्डिङ स्कुल खोलाएँ, 19 वर्ष म त्यहाँ आवासीय विद्यालय चलाएर म बसेँ नि, त्यतिखेर म कुनै दिन खुसी भएन, म वास्तवमा म जस्तो दुःखी मान्छे कोही पनि थिएन जस्तो मलाई लाग्थ्यो कि, किनभने मैले गलत ठाउँमा हात हालेँ भने मलाई महसुस भइरहेको थियो। शिक्षा पेसा आफैमा एउटा आदर्श र सम्मानित पेसा हो, तर म त्यहाँ फिट भएन जस्तो मलाई महसुस हुन्छ कि, म त एउटा खुल्दा आकाशमा एउटा खुल्दा पन्छी जस्तो हिँड्नुपर्ने व्यक्ति, नयाँ सोच, नयाँ होइन ज्ञान लिने, त्यसपछि अरूसँग सेयर गर्ने, होइन आफू सिक्ने र सिकाउने, त्यस्तो चाहिँ म रमाउने मान्छे, म आफूलाई एउटा जेल खानामा मैले आफूलाई दाखिला गरेँ जस्तो मलाई महसुस भयो कि कहिले यो विद्यालय छोड्न पाए हुन्थ्यो, अरूलाई बेच्न पाए हुन्थ्यो, दिन पाए हुन्थ्यो भन्ने रात दिन म त्यसैमा म निराश हुन्थेँ। त्यतिखेर मलाई चाहिँ यो ध्यान ज्ञान भन्ने कुरामा थाहा थिएन, मलाई मनलाई कसरी शान्त र स्थिर पार्ने भन्ने कुरा त्यो ज्ञान मसँग थिएन, जसको फलस्वरूप 19 वर्षको अन्तमा मैले केटी पनि फेल भयो र मैले सबै चिज मैले दिने मैले विचार किन मेरो छोराहरूले त्यो काम गर्दैन भन्ने मलाई महसुस थियो, त्यसकारण मैले त्यो दिदिएँ। मैले म खुसी नै थिएन त्यतिखेर, खुसीको लागि मैले के सोच्थेँ भने खुसी बाहिर छ, जुन प्रशिक्षकले मेरो जीवनमा जुन प्रभाव पारेको थियो म पनि यस्तो एउटा प्रशिक्षक भएर म देशव्यापी रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा म घुमेर म खुसी हुन्छु भन्ने सोच्थेँ, तर 20 वर्ष लाग्यो नि प्रशिक्षणमा, त्यहाँ पनि म खुसी भएन नि त। खुसी काममा होइन रहेछ नि त, खुसी हामी बाहिर खोजिरहेछौँ, खुसी यो धेरै पछि अनुभव भयो कुराहरू
1: कहाँ हुँदो रहेछ त, खुसी
0: खुसी त आफूभित्रै छ, खुसी भनेको खोज्ने पनि होइन रहेछ, मन शान्त र स्थिर पार्ने विधिहरू हामीले अभ्यास गर्दै गयो भने त्यो खुसी त एउटा प्रत्याभूति रहेछ जो आफूभित्रै महसुस हुने कुरा रहेछ, खोज्ने चिज होइन रहेछ, त्यो हामी बाहिर खोजिरहेछौँ त्यो ठाउँमा, त्यो देशमा, त्यो खानामा, त्यो लुगामा। ठिक छ, आफ्नो साधन स्रोत आय स्रोतले भ्याएसम्म सबै चिजको मजा लिनुहोस् न, लिनुहोस् त छेनीको त्यो हो, अमेरिका घुम्न जाने, बेलायत घुम्न जाने होइन, ठिक छ, तपाईँको साधन स्रोतले आमदानीले भ्याउँछ भने त्यो इन्जोय गर्नुहोस्, गाना लाउनुहोस्, महँगो गाडी चढ्नुहोस्, 7 तला बिल्डिङमा बस्नुहोस्, केही छैन, त्यो छेनीको छेनिक।
1: भनेपछि मानिसहरू अहिले छेनिक खुसीमा रमाइरहेको हुँदै
0: त्यो आत्मज्ञान नभएपछि छेनिकमै त रमाउने त हो नि त, अरू के छ र उपाय, छेनिकमै रमाउने त हुन्छ, त्यो छेनीको खुसी पनि लिनुहोस्, समय र तपाईँको अवस्थाले भ्याउँछ भने लिनुहोस्, जिन्दगी हो, हरेक किसिमको अनुभव लिनुहोस्, तर यो नबिर्सनुहोस् कि खुसी हामी भित्रै छ, र जुन खुसी हामी मलाई एकजना सन्तको मलाई एउटा कोटेसन याद आयो कि रमण महर्षिको, रमणा महर्षि भन्नुहुन्छ नि, मैले खुसीको चाहना राख्नु त्यो गलत होइन, खुसीको चाहना राख्नु त्यो गलत होइन, तर खुसी खुसीको लागि बाहिर खोज्नु त्यो गलत हो जुन खुसी हामीभित्र सधैँ थियो। स्वामी रमणा महर्षिको यो यो यो उद्गारले मलाई निकै छुन्छ जस्तो लाग्छ।
1: आफैभित्र चाहिँ खुसी कसरी खोज्ने,
0: हजुर
1: आफैभित्रै खुसी कसरी खोज्ने, कसरी रहने खुसी?
0: विभिन्न विधिहरू छन्, विभिन्न विधिहरू छन् होइन, आचार्य ओशो रजन्सले भन्नुहुन्थ्यो कि 600 भन्दा बढी विधिबाट उहाँले चाहिँ 112 ल्याउनुभएको छ, सायद हाम्रो जीवनकालमा यो 112 पनि हामीले अनुभव गर्न भ्याउँदैन होला, सायद या चाहना पनि हुँदैन होला, 2-4 अभ्यास गरेपछि मात्रै पनि होइन, विभिन्न विधिहरू छन्। मलाई सबभन्दा प्रभावकारी लागेको विधि यो यो कोभिडको पालामा मैले अनलाइन मैले सिकेको थिएँ, हुन त हाम्रो वरिपरि होइन धेरै ध्यान गुरुहरू, योग गुरुहरू नभएको होइनन्, तर मलाई चाहिँ गोराहरूले दिएको प्रशिक्षणबाट मैले चाहिँ आफूभित्रको अन्तरात्माको ज्ञान मैले बढी पाउन पाएँ, र ती गोराहरू पनि तिनीहरू पनि सन्त हुन्, तिनीहरू त टाइट कोट प्यान्ट लाउँछन् होइन, तर यतैबाट गएका नेपाल, भारत, चीन, जापान, बर्मा होइन बाट गएका सन्तहरूको चरणमा बसेर, योगीको चरणमा बसेर उनले साधना गरे, साधना अगाडि र साधना पछाडि उनीहरूले ब्रेनको एमआरआई होइन फङ्सनल एमआरआई दिए, र साधना पछि 8 हप्तामा नियमित रूपले सही ढङ्गबाट त्यो विधि गर्न जानेछ भने मस्तिष्कको संरचनामा परिवर्तन आउँछ भन्ने कुरा त्यो विज्ञानले अहिले पुष्टि गरेको छ, न्युरो साइन्सले अहिले पुष्टि गरेको अवस्था छ. भन्दाखेरि विभिन्न विधि छन्, एउटा विधिमा मलाई सबभन्दा प्रभावकारी लाग्यो के भने आफ्नो सासलाई हेर्नु. सास अक्सिजन पनि हो, हाम्रो शरीरलाई चाहिन्छ, प्राण आवश्यक हो, त्यस ऊर्जाको स्रोत पनि हो. त्यो सासमा हाम्रो ध्यान केन्द्रित गर्ने हो भने भविष्य र अतीतमा यो झुल्ने यो जुन भड्किने यो जुन मन छ, जसलाई बाँदर रूपी मन पनि भन्छ, मङ्की माइन्ड पनि भन्छ नि, त्यो मनलाई शान्त र स्थिर हुने अभ्यास नियमित गर्नु पर्यो. त्यो मनलाई शान्त र स्थिर गर्ने एउटा विभिन्न विधिमध्ये माइन्डफुलनेस भन्छ, त्यो गोराहरूले विपश्यनाको आधुनिक भर्जन पनि भन्छ यसलाई, माइन्डफुलनेस मेडिटेसन. माइन्डफुल हुनु भनेको यो पलमा मेरो मस्तिष्कमा कस्तो सोच आएको छ, कस्तो फिलिङ्स, कस्तो इमोसन्स आइरहेको छ, र शरीरमा कहाँ तरङ्ग के भइरहेको छ, र यो सोच, यो भाव र यो फिलिङ्सले तत्काल मेरो बिहेभियरलाई, मेरो स्वभावलाई कसरी प्रभावित पार्छ भन्ने कुरा त्यो सचेत हुनु, वर्तमानमा रहनु. खुसीको अनुभूति भन्ने कुरा जब मन भविष्य र अतीतबाट वर्तमानमा जब मन हामीलाई केन्द्रित गर्न सक्छौँ, खुसीको अनुभूति हुनेछ. खोज्नुपर्ने चिज होइन रहेछ भन्ने कुरा मेरो पनि एउटा सानो अनुभव हो.
1: तैले अघि लेखनाथको स्कुल जेसुएको सन्दर्भ उक्काउनुभयो. दाईको ध्येय भनेको त एउटा भनौँ न धेरैजनाले अध्ययन गरोस् वा आफ्नो विशाल क्षेत्रफलको एउटा स्कुल होस्, र अनुपूर्ण नर्सरीबाट जसरी शुरूआत भयो दाईको यो शिक्षातिर तर्फको यात्रा, त्यसले त झन् बेसरी खुसी दिन पर्ने थियो होइन र तपाईँलाई त्यो के किन बेखुसी बनाएर
0: त्यतिखेर म त्यो खुसीको अनुभव गर्ने मैले जानेको थिएन, या विपश्यना ध्यान त गरेकै हो, ओशोमा पनि लागेकै हो, या त मैले सही ढङ्गबाट मैले सिकिनँ, या त मलाई सिकाइएन, या त मैले सिकेन, या त मैले सिकाइएन, मलाई यस्तो अनुभव हुन्छ. पछि आएर मैले चाहिँ यो अनुभव गर्न पाएँ कि ध्यान भनेको पल पलको ध्यान रहेछ त. खाने बेलामा खानामा ध्यान, खाना पकाउने बेलामा खाना पकाउनुमा ध्यान, बिस्तरा मिलाउने बेलामा बिस्तरा मिलाउनेमा ध्यान, हिँड्ने बेलामा हिँड्नेमा ध्यान, मोबाइल हेर्ने बेलामा मोबाइलमा ध्यान. तर आज हामी खाने बेलामा मोबाइल हेर्छौँ हो, ड्राइभिङ गर्दाखेरि हामी अनेक किसिमको म्युजिक सुनेर ड्राइभिङ गरिरहेछौँ. जिन्दगी वर्तमान हो भने, जिन्दगी वर्तमान हो, यही पल पलको जिन्दगी, त मन कहाँ छ? शरीर त यहीँ छ, त मन कहाँ छ? मन अक्सर भविष्यको चिन्तामा या अतीतको पश्चातापमा मन यसरी झुलिरहेको
1: छ.
0: मनको स्वभाव हो जानु, हो भड्किनु, मनको स्वभाव भविष्य र अतीतमा भड्किनु स्वभाव हो. त मन गयो भने थाहा हुनु पर्यो नि त. मन गयो भनेको थाहा पाएपछि फेरि त्यो मनलाई वर्तमानमा ल्याउने त्यो अभ्यास लिने गराउँदो रहेछ भन्ने मान्छ.
1: असफलतालाई कसरी परिभाषित गर्नुहुन्छ र असफलता सफलताको भाग कसरी भन्छ?
0: असफल व्यक्ति त्यो हो जो लडेर फेरि उठ्दैन, त्यो व्यक्ति असफल हो. जब मान्छे कर्मयोगी मान्छे जब कुनै लक्ष्य प्राप्तको लागि ऊ अगाडि बढ्छ भने होइन, कहिले कहिले चाहिँ आफूले आफ्नो लक्ष्यमा पुग्छ, कहिले आफ्नो लक्ष्यमा पुग्दैन हो. एकपटक गिरेपछि फेरि उठेर अगाडि नबढ्नु त्यो मानिस असफल हो भन्ने मलाई लाग्छ. मलाई
1: गिरेपछि गिर्नु ठुलो कुरो होइन,
0: गिर्नु ठुलो कुरा होइन, गिर्नु ठुलो कुरा होइन, गिरेपछि फेरि म अगाडि बढ्नुपर्छ र मेरो लक्ष्यमा पुग्नुपर्छ भन्ने त्यो भाव नहुनु त्यो असफल व्यक्ति मलाई लाग्छ.
1: यति धेरै संस्थाहरूमा लाग्नुभयो, यति धेरै संस्थाहरू खोल्नु भयो, यति धेरै संस्थाहरूमा पनि तपाईँले भनौँ न संस्थाका व्यक्तिहरू, तपाईँले नेतृत्व विकास, व्यक्तित्व विकास होइन, यी धेरै यो भनौँ न मान्छेका चरित्र विकाससम्मका तालिमहरू तपाईँले सञ्चालन गर्नुभयो, यो ऊर्जा चाहिँ कसरी प्राप्त हुन्छ?
0: सबभन्दा त महत्वपूर्ण आत्मज्ञान भइसक्यो, आफूले चिन्न सक्ने र आफूलाई चाहिँ यो मनको प्रकृतिलाई बुझ्न सक्यो भने हाम्रो पाठ्यक्रममा, चाहे नेतृत्व विकास होस् या व्यक्तित्व विकास होस्, हाम्रो पाठ्यक्रममा नभएको कुरा चाहिँ यही रहेछ. आफूलाई स्वयंले कसरी चिन्ने, म को हुँ, म यहाँ किन, जीवन के हो, यस्ता गहिराईमा नगइकन यदि हामी तालिम दिन्छौँ भने त्यो तालिमको कुनै अर्थ पनि रहँदैन जस्तो लाग्छ कि खालि सर्फेस मात्रै हुन्छ नि छोने काम मात्रै हुन्छ त्यो गहिराइमा जाने कोसिस गर्दैन त्यसकारण मलाई एकजना म्यानेजमेन्ट गुरु पनि हो उहाँ भारतको हुनुहुन्छ उहाँ देव आशिष च्याटर्जी भन्नुहुन्छ देव आशिष च्याटर्जी अमेरिकाको एमआइटी म्यासेचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीबाट उहाँले चाहिँ पिएचडी गराउनु भएको म्यानेजमेन्ट साइन्समा उहाँको एउटा पुस्तक छ लिभिङ कन्सियसली लिडिङ कन्सियसली सचेतपूर्वक नेतृत्व दिने सचेतपूर्वक नेतृत्व दिनु भनेको अन्तरात्माको यात्रा हो अरे अन्तरात्मा तीर्थयात्रा नै हो अरे हरेक तीर्थयात्रा हामीभन्दा बाहिर कदम जान्छौँ होइन मुक्तिनाथ बद्रीनाथ केदारनाथ हामी बाहिरको यात्रा हो त्यो नेतृत्व विकास भनेको हरेक बाटो आफूभित्र फर्किन्छ आफूलाई हेर्नु र विकासको परिभाषा यति मिठो लाग्यो मलाई उहाँले दिएको पहिला पहिला हामी पनि पश्चिमाहरूले दिएका परिभाषा नेतृत्वको परिभाषाहरू ती पुस्तकहरू पढेर हामी तालिममा हामीले समायोजन गर्थ्यौँ त्यो कुनै अर्थ लागेन त पछिल्लो 12-15 वर्ष अगाडि मैले उहाँको पुस्तक पाएँ यो किताब लिडिङ कन्सियसली पिलग्रिमेज टुवर्ड्स सेल्फ मास्टरी भन्छ नि त्यो पुस्तकमा उहाँले के भन्नुभएको छ भने विकास भन्ने शब्द नै हामीले बुझेनौँ कि व्यक्तिको विकास नेतृत्व विकास भनेर हामी चर्चा गर्छौँ नि त्यस बारेमा हामी धेरै घन्टा बोल्छौँ पनि तालिम पनि दिन्छौँ भन्छौँ त विकास भन्ने शब्द चाहिँ हामीले बुझेनौँ कि भन्ने उहाँले प्रश्न उठाएको छ कि डेभलपमेन्ट भन्ने जुन शब्द छ त्यो दुईवटा शब्दबाट उत्पन्न भएको छ डी एबिसिडी डी इन्भिलोप एन्भिलोप भनेको खाम हो हजुरको नाममा कुनै एउटा लिफाफा या पार्सल आउँछ भने होइन हामी खोल्छौँ होइन भित्र हेर्छौँ नि विकास भनेको आफूभित्र हेर्नु अरे विकासको सुरुवात जब व्यक्तिले आफूलाई आफूभित्र झाँकेर हेर्न खोज्छ आफूलाई प्रश्न गर्छ आफ्नो अस्तित्वको पहिचान गर्न खोज्छ सोधखोज गर्छ विकासको सुरुवात त्यहाँबाट हुन्छ भन्छ हामी भित्र नगइकन हामीले आफूलाई आफ्नो मनलाई नचिनिकन पहिचान नगरिकन विकास त त्यति सम्भव होला जस्तो लाग्दैन ध्यान साधना योग नगरे पनि जिन्दगी चलिरहेछ नि त चल्दैन चलिरहेछ जिन्दगी चल्छ त तर स्थायी विकासको लागि विकासको जग भनेको नि व्यक्तित्व विकासको जग भनेको नि ध्यान हो ध्यान भनेको आफूलाई हेर्नु आफूलाई चिन्नु हो पहिचान गर्नु महसुस गर्नु हो आचार्य रजनीशले एक ठाउँमा भन्नुभएको छ कि आफूलाई आफूलाई हेर्नु भनेको त्यो धर्म हो अरे अरूलाई हेर्नु भनेको त्यो पाप हो अरे धर्म र पापलाई यसरी उहाँले छिटाउनु भएको छ सो आफूलाई हेर्ने अभ्यास संस्कार हामी सुरु गर्नुपर्छ कि भन्ने
2: आजको कार्यक्रमको लागि निर्धारित समय सकिन लागिसकेको छ हामीले माइन्डफुलनेस प्रशिक्षक तथा मोटिभेटर विकल शेरचनसँगको आजको यो कुराकानी अत्यन्तै रोचक ज्ञानवर्धक र जीवनोपयोगी बनिरहेको छ उहाँले बताउनुभएका यी यावत विषयहरूले हामीलाई ऊर्जा मिल्नेछ भन्ने हामीले विश्वास लिएका छौं तर आजको लागि निर्धारित समयको सीमितताका कारण आजको यस बसाईलाई हामीले यहीँनिर बीट मार्नुपर्ने भएको छ उहाँसँगको यो प्रेरणादायी संवाद अझै सकिएको छैन समय अभावले गर्दा आज हामीले उहाँका सबै अनुभव र ज्ञानलाई समेट्न सकेनौं त्यसैले यसै श्रृंखलाको बाँकी भागको निरन्तरता भोलिको कार्यक्रममा प्रस्तुत हुनेछ भोलि हामी उहाँसँग तनाव व्यवस्थापनका थप व्यवहारिक अभ्यास र दैनिक जीवनमा आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने बारेमा अझै गहिरिएर कुराकानी गर्नेछौ तसर्थ भोलि पनि हामीलाई यो कार्यक्रममा सुन्न नभुल्नुहोला आजको लागि आफ्नो व्यस्त समयका बावजुद पनि स्टुडियोमै आएर हामीलाई यति धेरै कुराहरू बाँडिदिनु भएकोमा हाम्रा अतिथि विकल शेरचनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्राविधिक साथी अरविन्द सहित संजय अर्को श्रृंखला सम्मको लागि बिदा हुन्छु नमस्कार।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 061-451-000
5: मोबाइल नम्बर 9856084466
4: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-58-115, 98-251-98-190।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-0744।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स, प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ।

0: कहाँ कहाँ हुन्छ? कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
0: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम। टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: तपाईँ यसपछि कार्यक्रम गुड मर्निङ पोखरा सुन्न सक्नुहुनेछ।
4: गुड मर्निङ पोखरा।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 गुड मर्निंग पोखरा।
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: Hello, Namaste and good morning. Radio Anupurna Tiranavithi Prachar Mega Hours Ma Karyakram Good Morning Pukhra Lera Yaharu Samaksha Hami Upasthit Bhaisakeka Chhau. Ma Sru Tapaiko Sathma Kanchan Thapa, Sahakarmi Mitra Sanjay Malla Ra Pravidhi Samyojakma Sath Dinu Bhayeko Chha Arvind Bhaile Bhane Tapaile Pani Sunera Sath Dinu Huncha Ni Jaha Hununcha Tapai Hami Sanga Hununcha Swastha Hununcha Surakshit Hununcha Masta Hununcha Haina Ni Yaharu Sampurna Sampurnalai Guru Purnima Ko Dherai Dherai Shubhakamna तिमी पनि कहीँ कतैबाट चाहिँ मेरो लाइफको एउटा गुरु नै छौ के अब भनौँ न कहिलेकाहीँ त्यो मोटिभेटका कुराहरू चाहिँ आउँछन् होइन कहिलेकाहीँ सकारात्मक कुराहरू आउँछन् होइन त्यो तिमी हुन्छ नि मान्छेहरूलाई चाहिँ कहिलेकाहीँ लाइफमा अलिकति उतार चढाव आइरहँदाखेरि त्यो एउटा खालको ऊर्जा दिने व्यक्ति पनि गुरु नै हुन्छ क्या तिमीलाई पनि धेरै धेरै शुभकामना
1: तिमी पनि गुरु नै हो हरेक व्यक्ति हरेक व्यक्तिका लागि गुरु नै हुन्छ र सम्पूर्ण गुरुहरूलाई हामी हार्दिक शुभकामना दिन चाहन्छौँ खास गरी हामी गुरु भन्ने बित्तिकै हामीलाई कख ग सिकाउने गुरु होइन वा गुरु भन्ने बित्तिकै हामीलाई करियरमा अगाडि बढाउन प्रेरित गर्ने गुरु गुरु भन्ने बित्तिकै हामीलाई होइन हाम्रा बुबा आमालाई पनि गुरुकै रूपमा स्मरण गर्छौं खास गुरु भनेको चाहिँ आफूभन्दा ठूला व्यक्तिहरू मात्रै गुरु हुँदैनन् गुरु भनेको चाहिँ आफ्नो छोराहरू पनि गुरु हुन सक्छ आफ्नो भाइहरू पनि गुरु हुन सक्छ उनीहरूले पनि जीवनमा केही न केही कुराहरू होइन सिकाइरहेकै हुन्छन् त्यो कारणले गर्दाखेरि जीवनमा केही न केही कुराहरू हुन्छ नि सिकाइरहेका व्यक्तिलाई चाहिँ गुरु गुरुमा स्मरण गर्दाखेरि होइन हामीलाई आनन्द अनुभूति हुन्छ
0: एकदम अब अहिले जुन गुरु पूर्णिमाको कुरा गर्दाखेरि आज हामी जहाँ छौं जे छौं जस्तो छौं होइन जीवनमा जे बनेका छौं होइन त्यसको पछाडि कुनै न कुनै गुरुको हात छ कि या चाहिँ अघि तिमीले भनिहाल्यो नि गुरु भने जो पनि हुनसक्छ कि होइन प्रेरणादायी मार्गदर्शनका कुराहरू आउँछन् आशीर्वादका कुराहरू आउँछन् होइन एउटा सकारात्मक लयमा हिँड्ने एउटा मार्गदर्शन दिने कुराहरू चाहिँ आउँछन् अब हुन त हामी के लाग्छ भने गुरु भन्नासाथ सम्झिन्छौँ विद्यालयमा पढाउने गुरुलाई मात्र सम्झन्छौँ कि हामीले शिक्षकहरूलाई मात्र होइन तर वास्तविक अर्थमा गुरु भनेको त्यो व्यक्ति हो जसले हाम्रो अज्ञानताको अन्धकार हटाएर सही बाटो देखाउँछ जीवनका पहिलो गुरु भनेर चाहिँ हाम्रा आमा बुबा हुन् जसले बोल्न सिकाए हिँड्न सिकाए जीवनका आधारभूत मूल्य सिकाए होइन त्यसपछि भनेको शिक्षकहरू भए प्रशिक्षकहरू भए आधारभूत मूल्य आध्यात्मिक गुरूहरू भए अग्रजहरू भए अभिभावकहरू भए अब उहाँहरूको चाहिँ अनुभव कहिलेकाहीँ जीवनका कठिन परिस्थितिहरू पनि एउटा चाहिँ होइन हाम्रा गुरुहरू चाहिँ बनिदिन्छन् कि अनि अब आजको दिन गुरुको सम्मान गर्ने मात्रै होइन उहाँले दिएका ज्ञान अनुशासन नैतिक र संस्कारलाई व्यवहारमा उतार्ने एउटा प्रण लिने दिन पनि हो अब जसरी गुरुले भनौँ न शिक्षकले स्कूलमा जुन एउटा लट्ठी देखाएर पढाउनु भयो घरमा अभिभावकले विभिन्न होइन कुराहरू चाहिँ हुन्छ नि अब डर कहिलेकाहीँ त्रास देखाएर पनि एउटा सही शिक्षा सही मार्ग निर्देशन दिनुभयो कतिपय आध्यात्मिक तरिकाबाट पनि होइन सही एउटा चाहिँ मार्गदर्शन दिनुभयो एउटा भनौँ न एउटा सुन जस्तै पिट्यो त्यति राम्रो आकार बन्छ भने जस्तै होइन त्यो एउटा चाहिँ राम्रो आज तिनै कुराले गर्दाखेरि आमा बुबाका गाली शिक्षकका त्यो छडी का कारणले गर्दाखेरि चाहिँ आज हामी एउटा आकार बनेका छौँ नि त होइन एउटा आकारमा चाहिँ हामी आएका छौँ नि त त्यसकारण चाहिँ मेरा गुरुहरूलाई पनि म नमन व्यक्त गर्न चाहन्छु जो यहाँसम्म होइन आउनका लागि म यहाँसम्म आएँ होइन यहाँसम्म आउनका लागि यहाँहरूका धेरै देनहरू छन् उहाँहरूप्रति पनि म कृतज्ञ छु
1: अब आज गुरु पूर्णिमा गुरूलाई स्मरण गरेर खासमा गुरु पूर्णिमा आज मनाइँदैछ खास गरी अब भनौँ न मानिस जन्मिँदै पूर्ण हुँदैन होइन वा भनौँ न मृत्यु पर्यन्त वा भनौँ न मृत्युसम्म पनि पूर्ण हुँदैन कि उसको सिकाएका चरणहरू चाहिँ मलाई लाग्छ के भन्दा भन्दाखेरि हरेक मानिसको सिकाएका चरण चाहिँ मृत्युसम्म हुन्छ मृत्युको सयमा पुग्दासम्म पनि उसले सिकिरहेको हुन्छ कि अब खास गरी अब जन्मिसकेपछि उसका संस्कारका कुरा हुन्छन् होइन उसका हुन्छ नि अब ज्ञानका कुरा हुन्छन् सिप विवेक यी सबै कुराहरू चाहिँ सिकाउने कुराहरूमा चाहिँ अब कुनै न कुनै एउटा गुरु हुन्छन् है बाल्यकालमा आमा बुबाले दिने पहिलो शिक्षादेखि लिएर विद्यालय विश्वविद्यालय वा जीवनका व्यवहारिक अनुभवमा मार्गदर्शन गर्ने शिक्षकहरू नै वास्तवमा हाम्रा पथ प्रदर्शक हुन् गुरुले केवल पुस्तकका अक्षरहरू मात्र पढाउनुहुन्न उहाँले जीवन जिउने सही कला नैतिक मूल्य मान्यता र समाजप्रति उत्तरदायी भन्ने चेतना पनि प्रदान गर्नुहुन्छ आजको आधुनिक युगमा प्रविधि र सूचनाको पहुँच जतिसुकै विस्तार भए पनि विवेक र सही दिशाबोध गराउन गुरुको उपस्थिति सदैव अनिवार्य रहन्छ। र आज चाहिँ मलाई लागेको छ कि आजको सन्दर्भमा चाहिँ खास गरी हुन्छ नि हामी सामाजिक सञ्जालमा यस्तो हेर्छौ सबै कुराहरू हामी नकारात्मक कुराहरू मात्र ओकलिरहेका हुन्छौँ, निराशा मात्र ओकलिरहेका हुन्छौँ, होइन एकअर्काप्रति सद्भाव राख्न सकिरहेका हुँदैनौ, होइन एकदमै नैतिकहीन तरिकाले चाहिँ अरूको चरित्र हत्या गर्नेदेखि लिएर अरूका विषयहरूलाई हुन्छ नि एकदम त्यो के भन्छ अब त्यसलाई हुँदो नहुँदो तरिकाले चाहिँ गरिरहेको हुन्छ। खास अहिले हामीलाई चाहिने गुरु भनेको चाहिँ हामीलाई नैतिकवान बनाउने गुरु चाहिएको छ कि, नैतिक शिक्षा प्रदान गर्ने गुरु चाहिएको छ कि,
0: यो अहिले चाहिँ सम्पूर्ण देशव्यापी देशका सम्पूर्ण व्यक्तित्वहरूलाई नै यही चाहिएको छ कि। अब यो अहिले चाहिँ सबैजना नैतिकवान हुन चाहिँ जरुरी छ त्यो देखिएको छ।
1: हामी हरेक कुरामा प्रतिस्पर्धा गर्छौं, होइन आर्थिक रूपमा कतिको को सफल हुने भन्ने कुरामा प्रतिस्पर्धा गर्छौं, सफलताका मापनहरू विभिन्न कुराहरूलाई चाहिँ सफलताको मापन मानेर त्यसमा प्रतिस्पर्धा गरिरहेका छौं, तर हामी कतिको नैतिकवान छौं, कतिको चरित्रवान छौं भन्ने कुरामा चाहिँ कसैले प्रतिस्पर्धा चाहिँ गरिरहेका हुँदैनौ कि। आजमा चाहिँ त्यो जे जे कुराहरू आफूले प्राप्त गर्नको लागि छ नि त्यो कुरा प्राप्त गर्नको लागि ती सबै कुराहरू नैतिकताका विषयहरू चरित्रका विषयहरू हामीले बिर्सिरहेका हुन्छौं। खास चाहिने चाहिँ हामीसँग चाहिने सबैभन्दा ठूलो बलियो पक्ष बलियो गुण भनेको चाहिँ नैतिकता हो, चरित्र हुन्छ नि, चरित्रवान चरित्र हो के। त्यो कारणले गर्दाखेरि आज सबैभन्दा ठूलो खाँचो चाहिँ समाजलाई त्यो नैतिकवान बनाउने गुरुको खाँचो छ, त्यो चरित्रवान बनाउने गुरुको खाँचो छ, र यी सबै कुराहरू भयो भने चाहिँ के हुन्छ भन्दाखेरि नैतिकवान सबै व्यक्ति नैतिकवान बनिदियो, सबै व्यक्ति चरित्रवान बनिदियो भने चाहिँ के हुन्छ भन्दाखेरि कानूनको परिपालना हुन्छ नि, यो अनेक थरी काप कानूनहरू बनाउनै पर्दैन कि,
0: सबैजना
1: सबै त्यो अनुशासन चाहिँ भित्र दायराभित्र बसिसकेपछि होइन त्यो एउटा राम राज्यको परिकल्पना भन्छ नि।
0: सही कुरा, अब यो अज्ञानताको अन्धकारलाई चिरेर ज्ञान विवेकको उज्यालो दिने सम्पूर्ण आधुनिक गुरु शिक्षक र मार्गदर्शकहरू चाहिँ हाम्रो जीवनका एउटा साँचो प्रकाशपुञ्ज हुन्। यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरूजनहरूमा कोटि कोटि नमन गर्दै उहाँहरूको दीर्घायु सुस्वास्थ्य र निरन्तर प्रेरणाको कामना चाहिँ हामी गर्दछौं। गुरूको आशीर्वादले हामी सबैको जीवनमा ज्ञान विनम्रता सत्यको मार्ग सधैँ उज्यालो भइरहोस् र चाहिँ अघि तिमीले भने जस्तै होइन हामीलाई नैतिकवान बनाउने त्यो गुरूको आवश्यकता छ, त्यो गुरू हामीले प्राप्त गर्न सकौं।
1: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज प्रष्ट, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115-98-251-98-190।
5: क्रिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615-91-728। मोबाइल 98560-27-29।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।

0: के रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँका लागि तपाईँलाई मनपर्ने गीत संगीत प्रस्तुत गरिरहेका छौँ र सँगसँगै अब अघि पनि हामीले धेरै कुराहरू भनिसकेका छौँ। अब आज विशेष गुरु पूर्णिमा होइन, गुरु पूर्णिमामा चाहिँ होइन अब आज चाहिँ गुरूहरूलाई सम्झिने गुरूहरूको पूजा आजा होइन भनौँ न चाहिँ अब हुन त गुरु पूर्णिमाको दिन मात्रै गुरूका कुराहरू सम्झना गरेर गुरूलाई पुजेर होइन गुरूलाई को चाहिँ एउटा मार्गनिर्देशन त्यो दिनमा मात्रै सम्झेर हुँदैन। गुरूले दिएका हरेक कुराहरू चाहिँ हरेक समयमा एउटा चाहिँ पालना गर्नुपर्छ कि अनि मात्र त्यसको चाहिँ सार्थकता चाहिँ हुन्छ जस्तो लाग्छ। र अब यो सँगसँगै यहाँहरूले चाहिँ जुन आजको दिन विशेष अब हरेक दिन विशेष भन्छौँ हामी तर आजको दिन विशेष तरिकाबाट जसरी मनाउनुहुन्छ यहाँलाई पनि शुभकामना हामी दिन चाहन्छौँ।
1: हामी तपाईँको लागि रहेका छौँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ र हामी विशेष गरेर आज गुरु पूर्णिमाको सन्दर्भमा स्मरण गरिरहेका छौँ। गुरुहरूको सम्झनामा होइन गुरु पूर्णिमाको बारेमा हामी चर्चा गरिरहेका छौँ।
0: तिमीले गुरुको सम्झना भनेर भने अब तिमी स्कूल या कलेज लाइफमा त्यस्तो गुरुको सम्झना छ जुन गुरु देख्ने बित्तिकै डर लाग्ने या चाहिँ आज यो गुरु चाहिँ नआइदिने हुन्थ्यो भन्ने या चाहिँ कुनै गुरु यस्तो पनि हुन्छ कि आज त्यो गुरु आउनु भएन त्यो कस्तो खल्लो भयो भन्ने खालको महसुस त्यस्तो हुन्थ्यो
1: हुन्थ्यो किन नहुने सबैको जीवनमा हुन्छ जस्तो होमवर्क नगरेको दिन त्यो गुरु नआइदिन्थ्यो जस्तो लाग्थ्यो होइन हुन्थ्यो जस्तो मलाई चाहिँ कस्तो लाग्थ्यो भने स्कुल पढ्दाखेरि पनि अब कलेज पढ्दाखेरि त मेरो त्यो सब्जेक्टै मैले पढेन होइन तर मलाई त्यो कम्पलसरी म्याथ भने चाहिँ मलाई त्यो हेडेक लाग्थ्यो एकदमै हेडेक लाग्थ्यो होइन आज पनि म त्यो त्यसमा एकदमै कमजोर छु कि मलाई त्यो हुन्छ नि म एकदमै कमजोर छु अनि त्यो सब्जेक्टसँग चाहिँ मेरो एकदमै इरिटेसन थियो जस्तै तिमीले त्यो तारे जमिन पर्व देख्छौ त्यो बच्चाहरूले त्यो त्यो नाचिरहेको फ्लाइङ फ्लाइङ टाइपको वर्ड्सहरू देख्छौ त्यस्तै खालको चाहिँ हुन्थ्यो कि मलाई त्यो तिरिमिरी हुन्थ्यो कि
0: मलाई चाहिँ एउटा कुरो चाहिँ सम्झना आउँछ म जस्तै 9th 10th कतिमा पढ्थेँ होइन गुरुले हाम्रो इङ्ग्लिस पढाउने सर हुनुहुन्थ्यो अहिले पनि उहाँ चाहिँ हुनुहुन्छ होइन शिक्षा क्षेत्रमा धेरै राम्रो चाहिँ फड्को मारिसक्नु भएको छ म सम्झिन चाहन्छु कृष्ण केसी सरलाई होइन सरले चाहिँ हामीलाई त्यो मिनिङ घोक्मा दिनुभएको थियो कि अनि उहाँले चाहिँ मिनिङ घोक्न दिइरहँदाखेरि चाहिँ कि चाहिँ त्यो 1 रुपियाँ खालको कपीमा 5 वटा कपीमा लेखेर ल्याउनु पर्थ्यो बुझाउनु पर्थ्यो होइन यदि घोक्न सकेन भने होइन भने चाहिँ त्यो घोकेर कण्ठ पार्नु पर्थ्यो जति घोक्दा नि आएन लेख्न अल्छी लाग्यो होइन अब होमवर्कहरू अरू धेरै पनि हुँदैन त्यो 5-6 वटा कपी कसले भर्ने अनि अब हाफ टाइम पछि सरको पिरियड थियो होइन अनि त्यसपछि के गर्यो भने हामीले क्लासको सबैजनालाई के त्यो होमवर्क गरेकाहरूलाई पनि र आउनेहरूलाई पनि सबजनालाई चाहिँ भगाएर क्लासको फर्स्ट बोयलाई धरी भगाएर चाहिँ हामीले त्यो क्लास नै बङ्क गर्यो कि अनि भोलिपल्ट यति नमिठो छडी खाएको थियो यति नमिठो छडी खाएको थियो अहिले पनि याद आउँछ कि हामी अब भनौँ न त्यो खालको चाहिँ एउटा त्यो के अहिले त सम्झिँदाखेरि चाहिँ होइन त्यो गरेको भए भन्ने खालको चाहिँ हुन्छ त्यति बेला चाहिँ फर्स्ट बोयलाई धरी भगाएर लिएर गइयो भनौँ न अब सबैजनाले क्लासै रित्तो बनाइयो त्यसपछि के गर्यो भने हामीले क्लासको सबैजनालाई के त्यो होमवर्क गरेकाहरूलाई पनि र आउनेहरूलाई पनि सबजनालाई चाहिँ भगाएर क्लासको फर्स्ट बोयलाई धरी भगाएर चाहिँ हामीले

0: के हो छडी नै हो अनि त्यो छडी खाने बेलामा चाहिँ सास फेरेन भने दुख्दैन भन्थे क्या सास नफेरेर यो खालको कुराहरू सम्झाउँदा
1: अब अघि म्याथमेटिक्सको टिचरको कुरा गऱ्यौँ होइन जस्तै म चाहिँ तनहुँको थर्पुमा मेन माध्यमिक विद्यालयमा पढेको अनि त्यसपछि त्यहाँ चाहिँ म्याथको टिचर चाहिँ हाम्रो चाहिँ गण्डकी प्रदेशको योजना आएको पहिलाको सदस्य हुनुहुन्थ्यो सुभाष अधिकारी उहाँको पिता हुनुहुन्थ्यो इन्द्रबहादुर अधिकारी उहाँले चाहिँ पढाउनुहुन्थ्यो त्यसपछि मलाई चाहिँ खासमा अझै भनौँ न अझै अगाडि चाहिँ मलाई त्यो गुरुको सधैँ याद आउँछ जसले मलाई कखरा चिनाउनु भयो क्या
0: होइन
1: वैकुण्ठ लम्साल भन्ने हुनुहुन्थ्यो उहाँ चाहिँ अहिलेको चर्चित गायिका कला लम्सालको पिता हुनुहुन्छ उहाँसँग चाहिँ उहाँ घरमै आएर पढाउनुहुन्थ्यो हाम्रो घरमै आएर पढाउनुहुन्थ्यो होम ट्युसन भनौँ न अनि काकाहरू पनि मेरो काकाहरू पनि लगभग उमेरको हिसाबले अलिकति ठुलो भए पनि समान एउटै कक्षामा पढ्थ्यो क्या हामी अनि सरले चाहिँ भन्नुहुन्थ्यो अब जस्तै कवन भन्दाखेरि होइन कवन कलाई प्रनाउन्स गर्ने बेलामा त कवन भनिन्छ नि त काकाहरूले के भन्नु थाहा छ कवन भनेपछि कवनै भन्नुहुन्थ्यो कि कवन मिन्स कवन के
0: कवन भनेपछि कवन होइन अनि क मात्र नभने कि कवन
1: कवन त्यो चाहिँ अलिकति रोचक लाग्छ आज सम्झिँदा चाहिँ त्यो चाहिँ अब मलाई त स्मरणमा छैन तर हजुरबाहरूले भन्नुहुन्थ्यो कि काकाहरूसँग पढ्दाखेरि मैले चाहिँ कनै भन्थेँ अरे तर काकाहरूले चाहिँ कवन भन्दा कवन
0: ओके रेडियो अनुफेरमाथि रानाभेदेवले चार्मिक हरसँग आइसनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोसेली

आंखें झुका के मुस्कुराए, बातें करूं भी तो कैसे,

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रीट नम्बर 18, लेक साइड पोखरा, फोन 061454692715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00-536।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: 4.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हॉस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: रेडियो अन्नपूर्ण 93.4
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
0: मैले पनि किन्नु छ के, सँगै किनौ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
0: सबै ठाउँको व्यवसायिक अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: हेलो के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि।
2: पार्टी त दिनुहुन्थ्यो।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज मार्फत एकैसाथ सुनिरहनु भएको छ। स्टुडियो घड़ीमा 11 बजेर पनि 2 मिनट गइसक्यो। करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु कार्यक्रम पोखरा कलिन मार्फत। होइन आज पनि यहाँहरू सुनेर र सहभागिता जनाएर साथ दिन सक्नुहुनेछ। यदि फुर्सदमै हुनुहुन्छ भने फोन गर्नुहोला 01153400 मार्फत तपाईँको सहभागिता मैले लिन्छु। एकैछिन पछाडि फोन गर्नुभयो भने मजाले कुराकानी गर्न सकिन्छ। र अब कार्यक्रममा त्यही नै हो, आज एउटा दिमाग ख्याउने प्रश्न मैले राख्छु, एकैछिन पछाडि त्यो प्रश्न मैले भन्नेछु। तपाईँ सहभागिता जनाउनको लागि 01153400 मार्फत आउनुहोला। तपाईँको सहभागिता लिने कार्यक्रम हो पोखरा कलिन र यही मौका पारेर मैले केही जानकारीहरू पनि जोड्छु जुन तपाईँको लागि उपयोगी हुन्छन्। समाचारमूलक जानकारीका कुराहरूलाई मैले जानकारी यस्तो यस्तो भइरहेछ के छ कसो छ भन्ने अपडेट चाहिँ तपाईँ रेडियो सुनिरहँदाखेरि पक्कै पनि थाहा होस् भन्ने हिसाबले हो। अर्को कुरा के छ भन्दाखेरि गीत पनि बज्छन्, तपाईँको रोजाईको गीत पनि बज्छ, मनोरञ्जनको लागि फेरि गीत सङ्गीत एकदम अपरिहार्य छ होइन। त्यही भएर कार्यक्रममा गीत पनि बज्छन्, तपाईँको सहभागिता होइन केही महत्वपूर्ण जानकारीहरू पनि मैले कार्यक्रम सुनिरहँदाखेरि प्रस्तुत गर्छु। अबको करिब करिब 12 बजेसम्म सुनेर साथ दिनुहोला र सहभागिता जनाएर साथ दिनुहोला। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, आफ्नै आफ्नै धुनमा हुनुहुन्छ। अब कोही अफिस पुगिसक्नुभयो, बिहान 9 बजेबाटै सुरु हुन्छ सरकारी कार्यालयहरू त होइन। अब सबै ठाउँमा पुगिसक्नु भएको छ सबैजना, धेरै काम पनि भइसक्नुभयो। कोही कामको सिलसिलामा बाहिर निस्कँदै हुनुहुन्छ होला, घरमै बसेर सुन्दै हुनुहुन्छ होला। बाहिर अत्याधिक गर्मी छ, अलिक छाता छाता ओढेर हिँड्नुहोला, पैदल हिँड्नु छ भने होइन, नभएदेखि पनि अलिक पातलो पातलो सुतीको कपडाहरू लगाउने। यस्तो गर्मीमा एकदम अत्याधिक मात्रामा गर्मी छ आज पोखरा आसपासमा। अब कोही पसलमा टक्क बसेर आफ्नो काम गर्दै हुनुहुन्छ होला होइन, ल ठिक छ। कोही गाडी चलाउँदै सुन्दै पनि हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ। कोही यसो फोन गर्न मिल्छ भने फोन पनि गर्नुहोला 01153400 मार्फत। आज मिति 2083 साल साउन महिनाको 13 गते आज बुधबार हो, अंग्रेजी तारिक अनुसार जुलाई 29 तारिक 2026 रहेको छ है त। ल आज बुधबारको बसाई यो साउन 13 गतेको यो दिनमा तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत गर्दै, आज विशेष दिन पनि छ, तपाईँलाई थाहा छ कि छैन होइन, आज गुरु पूर्णिमा हो। यहाँहरू कतिलाई थाहा छ कतिलाई थाहा छैन, गुरु पूर्णिमा भन्दा बित्तिकै के को याद आउँछ भन्ने कुरा चाहिँ होइन पक्कै पनि थाहा छ होला। अब गुरु पूर्णिमा आउनेपछि के होला होइन, गुरुलाई सम्मान गर्ने दिन होला भन्ने पनि हुनसक्छ। त्यही भएर आज पक्कै पनि आफ्ना गुरुहरू हुनुहुन्छ जो जो उहाँहरूलाई सम्मान गर्नुपर्छ, सम्मान प्रकट गर्नुपर्छ। आज मात्र होइन, गुरुलाई सधैँ सम्मान गर्नुपर्छ पक्कै पनि। अब कसरी हुन्छ, भेटेर हुन्छ अथवा फोनबाट हुन्छ, गुरु पूर्णिमाको यो दिनमा एक दिन मात्र सम्झेर पुग्दैन, गुरुलाई सधैँ सम्झिनुपर्छ। आषाढ शुक्ल पूर्णिमा अर्थात गुणी पूर्णिमाको दिनमा मात्रै खुल्ने दक्षिण मूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लामो लाइन लागेको भनेर पनि खबरहरू आइरहेका छन्। गुरु पूर्णिमाको दिन आज नित्य पूजा आराधना गरिसकेपछि पक्कै पनि आफ्ना गुरुहरूलाई सम्झिने परम्परा पनि रहिआएको छ है त। ल ठिक छ, सबै गुरुहरूप्रति म एकदमै आभार प्रकट गर्छु। आषाढ शुक्ल पूर्णिमाको दिन गायत्री दीक्षा वेद मन्त्र सुनाउने दीक्षा शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइन्छ। अब आफ्ना गुरुहरूप्रति सबैले सम्मान प्रकट गरौं, जस्तो कि अब गायत्री मन्त्र सुनाउने गुरुहरू हुनुहुन्छ होइन, त्यस्तै शिक्षा दीक्षा दिने गुरुहरू सबै गुरुहरूप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। आज मलाई यो स्थानसम्म जुन हिसाबले गुरुहरूले होइन एउटा प्रेरणा दिनुभयो, पढाउनु भयो, हौसला दिनुभयो होइन, पढ्ने काम त आफ्नो तर पनि हौसला एउटा सिकाउने काम भनेको चाहिँ गुरुहरूबाटै हुन्छ। त्यही भएर गुरुहरूलाई विशेष सम्झना छ। गुको अर्थ अन्धकार र रूको अर्थ
भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नशा गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्र पुस्तकमा उल्लेख गरिएको बताइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरू भनिन्छ। कस्तो राम्रो है। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु महेश्वरको रूपमा समेत मानेको पाइन्छ। त्यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ, गुरू ब्रह्मा, गुरू विष्णु, गुरूदेव महेश्वर, गुरू ब्रह्मा, गुरू विष्णु, गुरूदेव महेश्वर, गुरू साक्षात पर ब्रह्मा, तस्मै श्री गुरूदेव नमः भनेर भन्ने गरिन्छ। पक्कै पनि माता पितालाई जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देव भव भन्ने गरिन्छ। गुरू पूर्णिमाको अवसरमा यस दिन विद्यालय एवं संघ संस्थाहरूले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूहरूप्रति सद्भाव प्रकट गर्ने गरेका छन् र आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 पुराण उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि समेत मनाइने गरिन्छ। यो तनहुँमा रहेको छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यस दिनलाई वेद व्यास जयन्ती समेत मनाउने गरिएको हो। आज आषाढ शुक्ल पूर्णिमा गुरू पूर्णिमा जयन्ती पर्व मनाइरहेछ भने मैले थोरै तपाईँलाई जानकारी गराए। पक्कै पनि तपाईँले अब थाहा पाइसक्नु भएको छ, केही कुराहरू रेडियो सुनिरहँदाखेरि यस्तो कुराहरू थाहा हुन्छ कि। त्यही भएर होइन, सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन प्रकट गरेँ मैले। र अब तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने केही राजमार्गहरू पनि अवरुद्ध छन्, अलिक ख्याल गर्नुहोला। अब यता गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दाखेरि बागलुङको जयमिनी नगरपालिका 8 बेलबगरमा काली गण्डकी करिडोर एकतर्फी रूपमा छ, अहिले चाहिँ दुईतर्फी सञ्चालन हुन सकेको छैन। त्यस्तै लमजुङको मर्स्याङदी गाउँपालिका स्त्री चौरमा बेसी सहर चामे मनाङ सड़क खण्ड चाहिँ पूर्ण रूपमा अवरूद्ध भएको छ है। ल, त्यतातिर कोही जाँदै हुनुहुन्छ मनाङतिर भने यति बेला क्रममा बेसी सहर चामे मनाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ है। ख्याल गर्नुहोला, कोही जाँदै हुनुहुन्छ भने विचार पुऱ्याएर मात्र निस्किनुहोला, मनाङतिर जाँदै हुनुहुन्छ भने है। नभए अरू अब राजमार्ग अपडेट अन्तर्गत, ट्राफिक अपडेट अन्तर्गत पोखरा बागलुङ, पोखरा काठमाडौँ, पोखरा स्याङ्जा हुँदै उता बुडोल भैरवा जोड्ने सबै राजमार्गहरू खुला छन्। बेनी जोमसोम सबै एकदम निर्बाध रूपमा गाडीहरू सञ्चालन भइरहेका छन्। उता यो के भन्छ नारायणगढ मोगलिङ सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा रहेको छ। ल, अब आज पानी कता कता पर्छ यहाँलाई म थोरै जोड्छु, त्यस पछाडि म गीत राख्नेछु है। त गैराती देशका धेरै ठाउँमा पानी पर्यो र आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने भनेर भनिएको छ। पोखरामा पनि एकछिन पछाडि सुरु होला होइन, अहिले गर्मी भए पनि बिस्तारै बिस्तारै सुरु होला भन्ने कुरा हो। ल ठिक छ, एउटा दिमाग ख्याउने प्रश्न म एकछिन पछाडि जोडौँला होइन। अहिलेको लागि भने अब के गरौँ त, एउटा गीत राखौँ। चलचित्र गौथली यति बेला एकदमै भव्य र सभ्य रूपमा प्रदर्शन भइरहेको छ। सपना हरायो भन्ने यो हिजो मात्रै सार्वजनिक भएर यो गीत एकैछिन सुनौ। चलचित्र गौथलीबाट सुपर डुपर हिट बन्दैछ यो चलचित्र गौथली। म पनि हेर्न जाने तयारीमा छु तर फुर्सद नभएर अझै जान भ्याएको छैन, एक दुई दिनमा जानु पर्ला, शनिबारसम्म हेर्छु भन्ने छ कि। तपाईँले यही चलचित्रको यो गीत अवक्रममा म राख्दैछु, चलचित्र गौथलीबाट युवा वाच।

0: ओके, चलचित्र गौथलीबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरिसकेको छु कार्यक्रम पोखरा कलिनमा। एकदमै मर्मस्पर्शी आवाज थियो चलचित्र गौथली, उत्तिकै उस्तै राम्रो उत्कृष्ट बनेको छ भन्ने छ यसको रिभ्यू पढ्दाखेरि पनि मैले त्यताबाट पनि थाहा पाएको थिएँ। पक्कै पनि तपाईँले पनि हेर्नुभयो होला, हेर्नुभएको छ भने यसो प्रतिक्रिया दिनुहोला है त। ल, अहिलेको लागि भने टेलिफोन लाइन मार्फत मैले श्रोता सहभागिता लिने प्रयास गरिसकेको छु। अब एउटा गाउँ खाने कथा होइन है, फेरि दिमाग ख्याउने प्रश्न, यानि आइक्यू प्रश्न मैले सोध्ने तयारी गरेको छु। प्रश्न यस प्रकार रहेको छ, दिनमा पनि आउने, महिनामा पनि आउने, तर हप्ता र वर्षमा भने नआउने, त्यो के होला? ल है त, तपाईँले मिलाउनुपर्छ है। अब दिनमा पनि आउँछ होइन, महिनामा पनि आउँछ, तर हप्ता र वर्षमा भने आउँदैन, कस्तो अचम्मको चिज होला त्यो? एउटा चिज छ कि त्यो के हो तपाईँले अब भन्नु पर्यो है त। दिमाग यसो डुलाउनुहोस् त, मिलाइहाल्नुहुन्छ। 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन। पोखरा कलिनको आजको यो बुधबारको बसाई अन्तर्गत अनिहरूबाट सबिन तपाईँको साथमै छु। यस्तै नै रमाइला गीत संगीत सँगसँगै तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ र यो चाँजो पाँजो मिलाउने काम चाहिँ रेडियो अन्नपूर्णको यो स्टेशनबाट भइरहेको छ। पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष रूपमा म बोलिरहेको छु र रेडियो अन्नपूर्ण भन्दा बित्तिकै तपाईँले होइन धेरै कुराहरू सम्झिनुहुन्छ, रेडियो अन्नपूर्णले विगतमा गरेका कामहरू सम्झिनुहुन्छ। हामीले 25 औं रजत वर्ष एकदम सफलतापूर्वक सम्पन्न गरिसकेका छौं होइन। 2058 सालमा स्थापना भएको रेडियो अन्नपूर्ण आज 25 औं वर्षको यो वर्षगाँठ मनाएर अगाडि बढ्दैछ। अहिलेको लागि भने यही कुराकानी जोड्दा जोड्दै एकजना साथी टेलिफोन लाइन मार्फत जुट्नु भएको छ, उहाँलाई वेलकम गरौं। हेलो
1: हेलो, नमस्ते बाबु।
0: नमस्ते दिदी, ज्ञानमा दिदी आरामै हुनुहुन्छ?
1: आरामै बाबु।
0: अनि के छ त हालखबर सुनाउनुहोस्, धेरै ग्याप भयो त तपाईँसँग त।
1: धेरै भन्नाले कार्यक्रम त सुनिरहेको छु।
0: ए हजुर,
1: फोन गर्ने फुर्सद चाहिँ छैन, अहिले चाहिँ कार्यक्रम नसुनिकन फोन गरेको, आज के कार्यक्रम छ थाहा भयो।
0: ए ए है,
1: हजुर।
0: ल, एकदम खुसी लाग्यो, अब कहिले काहीँ अब व्यस्त पनि भइन्छ,
1: हजुर,
0: त्यही भएर पनि होला। अनि लेखनाथतिर के छ, रिठे पानीतिर नयाँ नौलो हालखबर?
1: तले बुढे घाम लगाएर यहाँ असिना पसिना भइएछ बाबु,
0: आकाशै खस्ला जस्तो भयो क्या।
1: हजुर, पोखरा छैन त्यस्तो?
0: छ दिदी, चारवटा घाम लागेका हुन् कि जस्तो भइसक्यो। गाह्रो छ नि, गाह्रो छ। अनि
1: गणेश गुरुङ मिरुवाबाट कताबाट माटेपानीबाट आइसक्नु भयो?
0: उहाँ हिजो त आउनु भएको थियो, तपाईँलाई पनि सम्झिनु भएको थियो उहाँले होइन, हिजो मिठो गीत पनि गाउनु भयो सारङ के अरे गिटार बजाउँदै। अब आज चाहिँ आउनु भएको छैन, अब पक्कै पनि सुन्दै हुनुहुन्छ भने आउनुहुन्छ होला, सम्झिनु भएको थियो।
1: गीत गाउने कार्यक्रम,
0: गीत गाउने त होइन, कहिले काहीँ गीत गाउन पनि पाइन्छ। दिदी ल ठिक छ, एकदम खुसी लाग्यो, धेरै दिन पछाडि कुराकानी गर्न पाइयो। अब हामी प्रश्नतर्फै लाग्छौँ है त। एउटा दिमाग ख्याउने प्रश्न छ, यसो जाने देखुन उत्तर दिनु होला, नजाने छँदैछ पास गर्ने अप्सन।
1: हजुर,
0: ल, दिनमा पनि आउने, महिनामा नि आउने, हप्ता र वर्षमा भने नआउने, के होला? ल दिदी,
1: केही
0: समय ल ठिक छ, अन्त्यसम्म सुन्नु होला है त।
1: हजुर,
0: नमस्ते, उहाँ हुनुहुन्थ्यो ज्ञानमाया कुमार, हामीलाई रिठे पानीदेखि फोन गर्नुभएको थियो लेखनाथबाट। तपाईँ पनि फोन गर्नुको लागि यसै गरी आउन सक्नुहुनेछ, 061-543-0040 स्टुडियो टेलिफोन नम्बर। अहिलेको लागि अर्को एकजना साथी आइसक्नु भएको छ, वेलकम गरौँ। नमस्ते।
2: नमस्ते सबिन सर, म शालिक पौडेल।
0: के छ हालखबर?
2: ठिक छ सर।
0: अनि खानपिन भयो?
2: भइसक्यो सर।
0: के गर्दै हुनुहुन्छ?
2: आज घरमा आराम गर्दै हो।
0: ए, अनि तपाईँको स्वास्थ्य ठिक भयो?
2: होइन, 2-3 दिन यता चाहिँ म स्वास्थ्यकै लागि चाहिँ गर्थेँ, यता अस्ति रिफर लिएर हिजो आँखा हस्पिटल गर्थेँ।
0: ए हजुर,
2: त्यो घर चाहिँ सहभागी हुन सकिनँ, असमर्थ भएँ।
0: ठिक छ, कहिले काहीँ त्यस्तो हुन्छ,
2: त्यसको लागि चाहिँ क्षमा, आफै क्षमा प्रार्थी छु। अरू सबै ठिकै छ सर?
0: एकदम ठिकठाक छ। गर्मी कतिको छ लेक साइडतिर?
2: घाम त त्यही नलाए पनि गर्मी खलखली पसिना त बगिरहेको छ सर। अस्तिसम्म त दुईटा सूर्य भनेको थिएँ सरले, एउटा थपेर तिनवटा बनाइदिनु भयो थोडिन पनि। अझ अर्को कुन चितवनतिरको मित्रले त चारवटा भनिदिनु भयो।
0: यस्तै छ। अनि के छ आज दिनभरिको काम?
2: हजुर,
0: आज दिनभरिको के छ काम?
2: केही छैन, आज आराम गर्छु। फेरि चाहिँ आँखामा इन्जेक्सन लगाउनु जानुहोस्।
0: ए, आँखा हस्पिटल जानुहोस् है?
2: हजुर,
0: ल ठिक छ। त्यसो भए आजको लागि प्रश्न सुनिसक्नु भएको छ, उत्तर गर्नु होला।
2: न
0: के भन्नुभयो? म
2: के भन्नु अरे क्वेसन पहिला?
0: दिनमा पनि आउने, महिनामा नि आउने, तर हप्ता र वर्षमा पनि नआउने, त्यो के हो?
2: दिन दिन महिना भनेपछि न र ना नै हो त।
0: ल एउटा भन्नुहोस् न ठ्याक्कै। न भन्नुहुन्छ है?
2: हजुर,
0: ल अन्त्यसम्म सुन्नु होला है त। सोके उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई पोखराको लेक साइडदेखि फोन गर्नुभएको थियो। अब उहाँले न भनेर जानुभयो, के हिसाबले भन्नुभयो, अब मिल्छ मिल्दैन, यो त दिमाग ख्याउने प्रश्न हो, यति सजिलै नमिल्ला। यो त धेरै फरक हुन्छ है, दिमाग ख्याउने प्रश्न अलिक विचार पुऱ्यायो, त्यसै दिमाग खिँदैन कि। ओके, 0163540040 स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। हाम्रो शिवको निकै लामो कमेन्ट आइसकेको छ, हर कोहीले तपाईँलाई बुझ्न सक्दैनन्, यही जिन्दगी नै हो, सत्य समय यहाँ भ्रममा जिउँछन् मान्छेहरू, यो पनि मेरो हो र त्यो पनि मेरो हो र भन्दै, तर सत्य के हो त्यही हो, यहाँ कोही पनि कसैको जिन्दगीमा सधैँभरि लागि हुँदैन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है, पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मौसम उखरमौलो गर्मी छ है पोखरा 10 जय गुरु पूर्णिमा भन्नुभएको छ। हाम्रो एकदमै नियमित श्रोता शिवकुमार विश्वकर्मा पोखरा 10 औद्योगिक क्षेत्रदेखि हुनुहुन्छ, पाल्पाको मान्छे, पहिला हेम्जा, अहिले औद्योगिक क्षेत्र, अब कहाँ हो फेरि होइन। ल एकदम खुसी लाग्यो शिव, फेरि पनि हामीलाई सम्झिँदै गर्नु होला, यसै गरी कमेन्ट मार्फत जोडिनु होला भन्दै अहिलेको लागि टेलिफोन लाइन मार्फत नै म श्रोता सहभागिता लिन्छु। 11 भर्खर मात्र 22 गयो अनि टटटटट सेकेन्ड गइसकेको छ, समयको दौडान, समयको यो पाबन्दी सँगसँगै हामी छौं, करिब करिब 12 रहन्छौ। ओके, अब अरू के छ त हालखबर? अब एउटा प्रश्न मैले सोधिसकेको छु, यहाँले पक्कै पनि त्यसको उत्तर भन्नुहुनेछ। 061543040 मार्फत आज गुरु पूर्णिमा पनि हो, यहाँलाई थाहा नै छ। अब यो बेलामा अरू कुराहरू के छन्? ओके, अर्को मैले थोरै जोडे है त, यो नेपाल चिकित्सक संघले आज पनि देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ, आज पनि ओपीडी बन्द, यो स्वास्थ्य क्षेत्रमा किन यति साह्रो लापरवाही भएन नि त हजुर? यो त स्वास्थ्य, शिक्षा, अझ स्वास्थ्य भनेको त अति संवेदनशील हो नि त, कहाँ कहाँबाट चेकअप गर्न, हिजो पनि मात्रै ओपीडी बन्द हुँदाखेरि थाहा नभएर धेरै ठाउँका मानिसहरू हस्पिटलमा चेकअपको लागि पुग्नु भएको थियो होइन। अब यो खालको प्रविधिलाई त अन्त्य गर्नुपर्छ, जसले यस्तो खालको गतिविधि गर्नुहुन्छ उहाँलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। नेपाल चिकित्सक संघले नै यस्तो खालको घोषणा गरेको रहेछ है। आज पनि तपाईँ अब नियमित जस्तो इमर्जेन्सी बाहेक अरू सेवाहरू सबै बन्द भयो कि, ओपीडी भन्छ नि त, ओपीडी देशैभरका ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीहरूलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित भएको छ। हेर्नुहोस् त, स्वास्थ्य उपचार जस्तो क्षेत्रमा बन्द गरेपछि अब यिनीहरूलाई कारवाही नगरे कसलाई कारवाही गर्ने? यो नेपाल चिकित्सक संघ भन्ने को हो यो होइन? यिनीहरूलाई कारवाही गर्नु पर्यो कि, यसरी बन्द गर्न पाइँदैन नि त, कमसेकम आफ्ना मागहरू राख्नको लागि सबैको अधिकार हनन गर्न त पाइएन नि होइन? होला उहाँको समस्या पर्यो होला, ती समस्याहरूलाई पक्कै पनि समाधानतर्फ त लैजानु पर्यो नि त, बाटोमा बस्नु पर्यो, कसले के कारवाही, कसले स्वास्थ्यकर्मीमाथि हातपात गरेको हो उनीहरूलाई त कारवाही गर्नको माग गर्नु पर्यो। अब स्वास्थ्य सेवा नै ठप्प पार्ने गरी यो खालको गतिविधि दोहोऱ्याउनलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ। यो यसमा म अहिले सरकारको पनि ध्यान आकर्षण गराउन चाहन्छु होइन। यो खास स्वास्थ्य भनेको त अति संवेदनशील क्षेत्र हो कि होइन, मान्छेको ज्यान बचाउने ठाउँ हो, उपचार गर्ने ठाउँ हो, यस्तो ठाउँमा पनि बन्द हडताल। ओई, पहिला एकजना दाईले भन्नुहुन्थ्यो कि हिजो होइन, पहिला त दिनै पछि आम हडताल हुन्थ्यो कि, नेपाल बन्द भनेपछि सिद्धिहाल्यो कि होइन, नेपाल बन्द भनेपछि सिद्धिहाल्यो, यस्तो खालको प्रविधि हुन्थ्यो, त्यो त अहिले कमसेकम कम भएको छ। तर पनि अब अहिले फेरि यस्ता खालका कुराहरू आयो कि, अब यो नेपाल चिकित्सक संघकै आह्वानमा देशैभरका स्वास्थ्य सेवाहरूका ओपिडीहरू बन्द भनिसकेपछि त यसले त थप जटिलता उत्पन्न गराउन सक्छ. त्यही भएर अलिक यसमा चाहिँ सजग हुनुहोला. खोइ त साथीहरू आउनुहोस् न कुराकानी गर्न भन्दैछु. म धेरै बोलिसकेँ, अब एकैछिन कमर्सियल ब्रेक राख्छु म, त्यस पछाडि उपस्थित हुनेछु कार्यक्रम पोखरा कलिनमा. पोखरा कलिनको व्यवसाय यहाँहरूसँगै कुराकानी गर्ने कार्यक्रम हो. अलिको लागि एकैछिन कमर्सियल ब्रेक, ब्रेक पछाडि आउँछ है त.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा, फोन 061-587-266 र 553-834.
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ. समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29.
8: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रादी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062.

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: Hello, Pokhara calling.
1: Short commercial break pasadi. Yala fir bin swagat chha. Karyakram Pokhara calling suni ranu bhayeko chha. FM band yani ki frequency modulation ko 93.4 megahertz sangsangai hamro online madhyam marfat hami ke sath live ma chhau. Kurakani ko lagi judna saknuhuncha studio ko telephone number 0615440040 marfat aaja maile euta dimag khyaune prashna rakhirheko chu yo budhbar ko basai antargat rahera kurakani ko kram ma ra din ma pani aune mahina ma pani aune tara hafta ra barsha ma bhane naaune to ke ho bhanne prashna maile rakhirheko chu tapailai ke lagcha uttar टिपाउन सक्नुहुनेछ त्यो साथसाथमा यसो कुराकानी त भइ नै हाल्छ होइन र हामीलाई यति बेला कार्यक्रम सुनेर धीर बहादुर गुरुङले पोखराको मध्यम पथ लामा चौरबाट कमेन्ट गर्नुभएको छैन र माया बोलको गीत प्रकाश दूतराज र मेलिनाको स्वर भएको बजाई सुनाइदिनुहोला सबैको जय होस् भन्नुभएको छ धीरबहादुर ल हुन्छ यो गीत सुनौला अन्तिमसम्म भए पनि कार्यक्रम सुन्दै गर्नुहोला है त तपाईँले रोज्यो गीत चाहिँ एकैछिन पछाडि बज्नेछ अब अन्त्यसम्म भए पनि म बजाएरै छोड्छु है त भेटिएसम्म फेरि नभेटिए त केही उपाय लाग्दैन है ल ठिक छ अब धीरबहादुरलाई पनि थ्याङ्क यू सो मच हामीलाई फेसबुक लाइभमा सुनेर कमेन्ट गर्नुभएको थियो मध्यम पथ लामाचोरबाट ओके 11:35 गइसकेको छ स्टुडियो गढीमा 0615440040 यहाँहरूको लागि खुला छ एउटा गीत राखौँ है त अब ओके कार्यक्रम पोखरा कलिनमा हामी छौँ सकभर त हामी टेलिफोन सहभागिता नै लिऊ भन्ने हो होइन तपाईँ सुन्दै हुनुहुन्छ भने 0615440040 मार्फत आउनुहोस् कुराकानी गरौँ भन्ने मलाई लागिरहेछ नभए अब धीरबहादुरले रोज्यो गीत बजाउँ कि जस्तो पनि मलाई लाग्यो पक्कै पनि यहाँहरूले सुनेर र सहभागिता जनाएर साथ दिनुहुनेछ कार्यक्रम पोखरा कलिन पोखरा कलिनको यो आजको बसाई भनेको बुधबारको बसाईमा छौँ धेरै अपेक्षा छ साथीहरूको सहभागिताको अहिलेलाई भने एउटा गीत राख्छु म जुन गीत चाहिँ प्रकाश धुतराज र मेलिना राईले गाउनु भएको हाम्रो धीरबहादुरले रोज्नु भएको छ यो गीत सुनौ एकदमै मनोरञ्जनको लागि त्यस पछाडि तपाईँसँग कुराकानी गरौँला है त

0: ल यो धीरबहादुर गुरुङले हामीलाई लामाचौरको मध्यम पथबाट कार्यक्रममा हाम्रो फेसबुक लाइभमा सुनेर कमेन्ट गरेर गीत रोज्नु भएको थियो। मैले पनि मजासँग धोकै पुग्ने गरेर बजाइदिएँ होइन त। तपाईँ 01543040 मार्फत आउन सक्नुहुन्छ। गीतको लागि धन्यवाद मित्र, धेरै इन्जोय लिएँ। कार्यक्रम सुन्दैछु रेडियो अन्नपूर्णबाट, आजबाट होइन विगत 10-15 वर्षदेखि नै कार्यक्रम सुन्छु मैले भनेर, रेडियो सुन्दैछु भनेर हामीलाई धीरबहादुर गुरुङले यति बेलाको क्रममा लामाछोरको मध्यम पथबाट जोडिनु भएको छ। र हामीलाई कार्यक्रम सुनेर हाम्रो एकदमै नियमित श्रोता कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि कमेन्ट गर्नुभएको छ र लेख्नुभएको छ, नमस्कार नमस्कार, आज गुरु पूर्णिमा, मेरा सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन र उच्च सम्मान व्यक्त गर्छु। हाम्रो रेडियोबाट मजाले सुनिरहेको छु। यति बेला अमरसिंह चोकमा छु, एकछिनपछि एयरपोर्ट जाँदैछु। छोरी अञ्जलीलाई स्वागत गर्नको लागि केही समयपछि काठमाडौँबाट पोखरा आउँदैछिन् भनेर हामीलाई हाम्रो एकदमै नियमित श्रोता कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। र उहाँ चाहिँ अहिले नौडाँडा हुनुहुँदैछ, यता पोखरै हुनुहुँदैछ, अमरसिंह चोकमा हुनुहुँदैछ। थ्याङ्क यू सो मच कृष्ण, एकदम खुशी लाग्यो तपाईँको छोरी अञ्जली परियार वैदेशिक यात्रामा हुनुहुन्थ्यो, वैदेशिक कामको सिलसिलामा विदेश हुनुहुन्थ्यो, आज तपाईँको छोरी घर आउँदै हुनुहुन्छ काठमाडौँपछि पोखरा एयरपोर्टमा लिन जाँदै हुनुहुँदैछ। ल राम्रोसँग स्वागत गर्नुहोला र छोरीलाई घरमा पुर्याउनु होला भन्दै यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु है त कृष्ण। फेरि फेरि पनि सम्झिँदै गर्नुहोला, एकदम सफल व्यवसायी, एकदम मेरो प्रिय मित्र, रेडियो अन्नपूर्णको एकदमै धेरै शुभचिन्तक। कहिलेकाहीँ ल न भन्दाखेरि नाइ भन्नुहुन्न, यसो प्राइजहरू राख्दाखेरि फेरि फेरि पनि त्यस्तो मौका मिल्नेछ भन्दै कृष्णलाई थ्याङ्क यू सो मच भने मैले यति बेला क्रममा तपाईँसँग कुराकानी गर्ने क्रममै छु म। 01543040 मार्फत एउटा प्रश्न मैले राखेको छु, प्रश्न तपाईँको लागि यस प्रकार रहेको छ। यदि तपाईँले पनि पक्कै प्रश्नको सही जवाब थाहा छ अथवा प्रयास गर्नुहुन्छ भने 01543040 मार्फत आउनुहोला यदि फुर्सदमै हुनुहुन्छ भने है त। दिनमा पनि आउने, महिनामा पनि आउने, तर हप्ता र वर्षमा भने नआउने, त्यो के हो भन्ने प्रश्न छ। यहाँले पक्कै पनि मिलाउनुहुन्छ यो प्रश्न। अब त्यस्तो प्राइज त अहिले केही पनि छैन, होइन प्राइज नभइसके पछाडि अब बधाई चाहिँ दिन्छौँ हामी होइन। ल त कमर्सियल ब्रेकको पालो अब क्रममा।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स

को अध्ययन संगे प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईंका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सीट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

0: हेलो पोखरा कलिङ
1: ओके खास मैले ब्रेकै राख्न खोजिरहेको थिएँ तर पनि एकजना साथीले ठ्याक्कै फोन गर्नुभयो. अब उहाँलाई त स्वागत गर्नै पर्यो, फोन आइसकेपछि त ब्रेक पर्यो. एकैछिन ब्रेकै गरिदिएँ कि मैले है. ल एकजना साथी हुनुहुन्छ, नमस्ते.
2: नमस्कार,
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म पोखरा बारा लाली गुराँस टोलबाट केशबहादुर गुरुङ.
1: केशबहादुर गुरुङ
2: हजुर.
1: अनि के छ केशबहादुरको हालखबर?
2: मलाई एउटा गीत सुन्नु मन.
1: ए हो ल, ठिक छ, सुन्नु होला. अनि हामी प्रश्न पनि राख्छौँ कि. एउटा
2: गीत चाहिँ कल्याण शेरसन दाईको गीत, एउटा गाउँले भाकेको लामो गीत छ, त्यो सुनाइदिनु हुन्छ कि?
1: के गीत होला भन्नुहोस् त.
2: गीतको बोल छ, सुखी ज्यानलाई राडी र कामलो, मैं दुखीलाई जहाँ बस्यो उही राम्रो भन्ने सुन्ने इच्छा लाग्यो.
1: सुन्ने इच्छा लाग्यो
2: है, कल्याण दाईको सम्झनामा.
1: ल ठिक छ, एकदम
2: साथीहरू थियो.
1: प्रश्नतर्फ नजाने.
2: हजुर,
1: एउटा प्रश्न पनि सोध्छु कि मैले.
2: प्रश्न त मैले सुन्दैछु. वाइ हो वाइ
1: वाई
2: लेटर वाई.
1: ए ल ठिक छ, अन्त्यसम्म सुन्नु होला है त, म गीत बजाउँछु अब.
2: हजुर, लेटर वाई हो.
1: हस् हस् ओके. उहाँ हुनुहुन्थ्यो हामीलाई केशबहादुर गुरुङले लाली गुराँस टोलदेखि फोन गर्नुभएको थियो. तपाईँ पनि कुराकानीको लागि जुट्न सक्नुहुन्छ. स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 हो. केशबहादुर गुरुङले हामीलाई लाली गुराँस टोलदेखि फोन गर्नुभएको थियो. उहाँले वाई भन्नुभयो, सुन्दै हुनुहुन्छ रहेछ. एउटा दिमाग ख्याउने प्रश्न मैले राखिरहेको छु. उहाँको ठ्याक्कै मैले ब्रेक बजाउने, उहाँको फोन आउने भयो कि, त्यो भएर पनि मैले ठ्याक्कै ब्रेकलाई पनि ब्रेक गर्ने कि, अब एकछिनपछि रोकौँला फेरि बजाउँला भन्नुभयो. दिनमा पनि आउने, महिनामा नि आउने, तर हप्ता र वर्षमा भने नआउने, त्यो के हो भन्ने प्रश्न थियो आजको लागि दिमाग ख्याउने प्रश्न. र कार्यक्रमबाट अब भने साइन आउट हुनुपर्ने बेला भएको छ. थोरै मैले ब्याकग्राउन्ड टोनलाई उठाउँछु, त्यस पछाडि यहाँ गीत खोज्छु है मैले, त्यस पछाडि आउनेछु.

ओके, ब्याकग्राउण्ड टोन धेरै नै बेर बज्यो. अब मैले खास गीत खोज्न हो, अब यहाँ भनिहाल्नु भयो हाम्रो केशबहादुर गुरुङले होइन, गीत त बजाउनै पर्छ भनेर. तर यो त्यति राम्रोसँग भेटिएन है. एउटा जस्तो छ त्यस्तै सुन्नु होला. यहाँ मैले थोरै भेटाएँ, दुई मिनटको जतिको रहेछ. आज हामीलाई फोन गर्नुभयो ज्ञानमाया कुमार रिठे पानीबाट, शालिग्राम पौडेल लेकसाइडबाट, केशबहादुर गुरुङ हुनुहुन्छ लालीगुनास टोलबाट. सबै सबैलाई थ्याङ्क यू सो मच. आजको प्रश्न थियो दिनमा पनि आउने, महिनामा पनि आउने, तर हप्ता र वर्षमा पनि नआउने, त्यो के हो भन्ने प्रश्न थियो, जसको सही जवाब हो नरहेको छ है. त ल, सबैजनालाई थ्याङ्क यू सो मच यो साथ र सहयोगको लागि. आगामी दिनमा पनि यसै गरी सम्झिँदै गर्नुहोला. अब अन्तिममा भन्नुभएको छ, अब शिव भोलि सुनाउला है तपाईँले भन्यो गीत. आज चाहिँ गाह्रो पर्यो, मलाई नि हम्मे हम्मे परिसक्यो. हामीलाई शिव, त्यस्तै धीरबहादुर, त्यस्तै कृष्ण, सबैजनाले सम्झिनुभयो, सुन्नुभयो, कतिजनाले सुनेरै भए पनि साथ दिइरहनु भएको छ. तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु. अरू सब ठिकठाक नै छ, आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला, मेहनत चाहिँ जारी राख्नुहोस् है. आजको दिन शुभ रहोस्, जय होस्.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 98-560-33-405 98-560-33-405 निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयाको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 01-577-553-578-9909।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
5: टाइम चेक।
6: यति बेला मध्याह्नको 12 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
9: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस कालीपोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-3385।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। 93.4

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: 93.4 मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू

0: में मस्तिष्क घाट हाथ खुट्टा कामने पोलने झमझमाने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर रही, इंश्योरिंग फ्यूचर।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773163582844, वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: रेडियो अन्नपूर्ण 93.4
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856607729।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560536।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको पाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581.

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वसीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा।
6: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिक्लेढुङ्गा पोखरा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 0615901562 5901063।
7: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: Paretwa kie nagari pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bivina Kisimka, Bisasagya Chigitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasatata Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula, Tata Mutra Rog, Euro Surgery.
1: Pet, Chhati, Mutu, Thyroid Tatha Madhumeharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nak Kan Tatha Ghati Rog.
1: Manasik Tatha Isnayu Rog.
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surakshit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara R. Srijanachok, Kaski,
0: Phone 061-572-648-572-849.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-52 छ
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321-061-571

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलादी तोला
1: ए नई शाबा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो होनी सग मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई दिशानारी बेल्ले छाब पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
1: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि बिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
1: मम्मी, गर्मी भयो के चिसो पिउन? पिउनलाई चिसो उठाउ हटे। अरे, गर्मीमा नयाँ स्वेट रिफ्रेशमेन्ट पा न्यूट्रिशन मी चिसो हटे।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली एनकाउन्टर एजुकेसन कन्सल्ट। छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि

0: साइन्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ने
2: हर्ने गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

मलाई माफ गरिदियो है जन्ममा तिम्रो हुन सकिन आफ्नै परिवार बाधक बने अर्को जन्ममा एउटा असल परिवारमा मेरो जन्म होस् जसले छोरीको मन र भावना बुझोस् भगवान्सँग मेरो एउटै बिन्ती छ अर्को जन्ममा तिमीसँगै भेट होस् तिमीसँगै बिहे होस्।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165-88115, 98251-98190।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोध्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट।
1: तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन।

0: भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-27-29।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा ना किना नि खनी तोला
3: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नई छ्याबा मार दोकान पो मोना नई प्रेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याब कोपिङ ओछे
3: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई।

0: विशाल बजार गेट नलो धिताई पालखी चोकै यावै क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनसादी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
0: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा खतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल ती विषया रूपाकोट ज्योति सुनसादी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
0: खतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-5-60-33-405 98-5-60-33-405
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D

0: मिठो सुगन्ध।
1: आज खुन अगरबत्तीले पूजा गर्यो बुहारी।
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: स्मार्टफोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29।
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: रेडियो अन्नपूर्णा 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 छ 537526 छ
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: 100-200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट

हे देव, जसलाई मैले आफ्नो मुटु भन्दा बढी माया गरे उसले नै मलाई जिउनु न मर्नु बनाए। जिन्दगीमा माया पाउनु मात्रै साँचो माया होइन रहेछ, गुमाउन पनि एउटा मायाको खेल रहेछ। बस खेल रहे।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुनसरी घटनापछि सर्वदलीय अपील, पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त। सरकार र चिकित्सक वार्ता निर्णायक मोडमा, सुरक्षा ऐन संशोधन लगायतका विषयमा छलफल। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन। कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिको आग्रह। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेत्रास्त्र प्रणाली उपलब्ध गराउने। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो। सपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै र एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने। अब समाचार विस्तारमा सुन्नुहोस्। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल रासोपा सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन्। 7 बुझे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले परदेश जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकमा कंग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, लोकसभा अध्यक्ष महन्त ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो। फागुन 19 गतेदेखि कुलपतिविहीन रहेको पोखरा प्रज्ञा प्रतिष्ठानले झण्डै 2.5 वर्षपछि नयाँ नेतृत्व पाएको छ। पोखरा महानगरपालिकाले बुधबार प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद सदस्य तथा प्राज्ञ सभा सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै प्रतिष्ठानलाई पुनः सक्रिय बनाउने प्रक्रिया अगाडि बढ़ाएको छ। पोखरा महानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक धनराज आचार्यले बुधबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ। यसअघि महानगरपालिकाकी उपप्रमुख मञ्जु देवी गुरूङको संयोजकत्वमा गठित सिफारिश समितिले कुलपति, उपकुलपति, सदस्य सचिव सहित कुल 17 जनाको नाम सिफारिश गरेको थियो। समितिमा तीर्थ श्रेष्ठ ज्ञानबहादुर थापा सदस्य रहनुभएको थियो। प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन्द प्रतीक्षा भाषा तथा साहित्यबाट, उपकुलपतिमा तिलक पूर्जापुन मगर कला तथा साहित्यबाट र सदस्य सचिवमा जीवन दाहाल लोकगीत तथा संगीतबाट रहनुभएको छ। यसै गरी प्रज्ञा परिषद सदस्यमा सृजन गुरूङ नृत्यबाट, हरिराम जोजीजू फाइन आर्ट ललित कलाबाट, दिलीप गायक संगीत तथा वाद्यवादनबाट, प्रमिला ताम्राकार तुलासन रंगमंच तथा अभिनयबाट रहनुभएको छ। प्राज्ञसभा सदस्यमा कल्पना चिलुवाल साहित्यबाट, कृष्णप्रसाद गौतम संस्कृतिबाट, गम्बहादुर परियार गम्भीर वर्देवा नृत्य निर्देशन तथा कलाकारबाट, ज्योति गुरूङ फाइन आर्ट ललित कलाबाट, नवराज अधिकारी लेखनाथ साहित्य प्रतिष्ठानबाट, प्रेमराज अधिकारी लोकगीत तथा संगीत गीतकार, भास्कर दोष श्रेष्ठ संगीत तथा ब्याण्डबाट, रविन्द्र माकाजु साहित्य तथा इतिहासबाट, रीता पहाड़ी साहित्य तथा कला र शिवाजी डुंगाना लोक तथा दोहरी गीत संगीतबाट रहनुभएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति पद्मराज ढकाल 2077 साल फागुन 19 गते 3 वर्षका लागि नियुक्त हुनुभएको थियो। उहाँको कार्यकाल 2080 फागुन 18 गते सकिएपछि प्रतिष्ठान झण्डै 2.5 वर्षसम्म नेतृत्वविहीन अवस्थामा रहेको थियो। यस अवधिमा प्रतिष्ठानका गतिविधि लगभग ठप्प भएका थिए। यसैबीच प्रतिष्ठानको कार्यालय पनि दरबारचोक स्थित मासिक 22,000 रूपियाँ भाड़ा तिर्ने कार्यालयबाट पृथ्वी चोकमा स्थानान्तरण गरिएको छ। मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले अघिल्लो कार्यकालमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै प्रतिष्ठान सम्बन्धी ऐनमा संशोधन गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिले प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था हटाएर अब कुलपति र सदस्य सचिवलाई पूर्णकालीन फुल टाइम जिम्मेवारी दिने व्यवस्था गरिएको छ। साथै
प्रतिष्ठानको कार्यकाल चार वर्षको हुने व्यवस्था गरिएको उहाँले बताउनु भएको छ। संरक्षक आचार्यले पोखराको भाषा साहित्य कला संस्कृति तथा मौलिक सम्पदाको संरक्षण र प्रवर्धनमा प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उपप्रमुख तथा छनौट समितिको संयोजक मञ्जुदेवी गुरूङले भाषा साहित्य कला र संस्कृतिको समग्र विकासलाई ध्यानमा राखेर विभिन्न विधाका व्यक्तित्वलाई प्रतिष्ठानमा सिफारिश गरिएको बताउनुभयो। उहाँले पोखरालाई साहित्य संगीत लोक साहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नवनियुक्त कुलपति सरस्वती लालचन्द प्रतीक्षाले मनोनयनसँगै ठूलो जिम्मेवारी आएको बताउँदै प्रतिष्ठानको सफलताको लागि सबै पदाधिकारी प्राज्ञ परिषद र प्राज्ञ सभा सदस्यको साझा स्वामित्व र सक्रिय सहकार्य आवश्यक पर्ने धारणा राख्नुभयो। उहाँले देशकै ठूलो महानगरको प्रतिष्ठान भएकाले यसप्रति अपेक्षा पनि ठूलो रहेको उल्लेख गर्दै तत्कालीन लोकप्रियताभन्दा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। झण्डै साढे दुई वर्ष नेतृत्वविहीन भएर निष्क्रिय जस्तै बनेको पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएसँगै भाषा साहित्य कला संस्कृति लोक संगीत इतिहास नाट्यकला तथा ललित कलाको क्षेत्रमा नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीय प्रतिभाको संरक्षण अनुसन्धान प्रकाशन प्रशिक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका सृजनात्मक कार्यक्रम मार्फत पोखरालाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने दायित्व अब नवगठित नेतृत्वको काँधमा आएको छ। सरकारले विभिन्न नौवटा विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो। साथै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चयको ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। उक्त बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकिएको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेतराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार मन्त्री परिषदको आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनबीच सरकार र नेपाल चिकित्सक संघबीच वार्ता निर्णायक चरणमा पुगेको छ। आन्दोलनका कारण देशभर आकस्मिक बाहेक अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेको बेला स्वास्थ्य मन्त्रालयमा बुधबार उच्चस्तरीय छलफल जारी रहेको छ। नेपाल चिकित्सक संघका महासचिव डाक्टर विश्व दवाड़ीका अनुसार चिकित्सक संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा छन् भने बाँकी विषयमा स्वास्थ्य गृह र कानून मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको छ। उहाँका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न मुख्य आरोपितलाई पक्राउ गरिसकिएको छ। घटनाकै क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी अधिकारी एसपीको पनि सरूवा भइसकेको उहाँले बताउनुभयो। अब सरकारसँगको छलफल मुख्य रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन र स्वास्थ्य सेवा सम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकार क्षेत्र सम्बन्धी विषयमा केन्द्रित भएको दवाड़ीले जानकारी दिनुभएको छ। स्वास्थ्य गृह र कानून मन्त्रालयका प्रतिनिधिबीच ऐन संशोधन र उपभोक्ता अदालतको विषयमा छलफल भइरहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयमा भइरहेको छलफलमा स्वास्थ्य मन्त्री गृह र कानून मन्त्रालयका प्रतिनिधि र संघका पदाधिकारी सहभागी थिए। चिकित्सक संघले स्वास्थ्य कर्मीमाथि हुने आक्रमणलाई कड़ा कानूनी दायरामा ल्याउने व्यवस्था सुनिश्चित गर्नुपर्ने, स्वास्थ्य सेवा सम्बन्धी विवादको सुनवाईको लागि उपभोक्ता अदालतको अधिकार क्षेत्र स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउनुपर्ने लगायतका माग अगाडि सारेका छन्। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण हजारौं बिरामी नियमित उपचारबाट वञ्चित भएका छन्। गण्डकी प्रदेशका प्रमुख डिलीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताउनु भएको छ। गुरू पूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखराले आयोजना गरेको गुरूहरू सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले गुरू र शिष्यबीचको सम्बन्ध विश्वास अनुशासन सम्मान समर्पण र चरित्र निर्माणको रहने उल्लेख गर्नुभएको छ। अधिकांश महान व्यक्तिहरूका पछाडि कुनै न कुनै प्रेरणादायी गुरूको मार्गदर्शन रहन्छ। गुरूको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन उहाँले भन्नुभएको छ। गुरूहरूले सिकाएको आदर्शलाई व्यवहारमा उतार्न उहाँहरूप्रति सदैव आधार राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो।
शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध श्रद्धा सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उहाँको भनाइ छ। विद्यालयमा गरिने रचनात्मक कार्यहरूले नयाँ विद्यार्थीलाई हौसलाका साथ शैक्षिक विकासमा पनि टेवा पुग्दछ। प्रदेश प्रमुख भट्टले भन्नुभएको छ, आफ्ना बाल्यकालका स्मृतिहरूलाई ताजा गर्ने वाहनामा मातृ विद्यालयहरूको हितको लागि सोच्नु, भाइ बहिनीहरूको प्रोत्साहनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु र विद्यालयको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्नु साँचो अर्थमा समाजसेवा पनि हो। आफूले प्राप्त गरेको ज्ञान सिप र साधनलाई आफ्नै शिक्षाको जगको उन्नतिको लागि प्रयोग गर्नु नै असल नागरिकको पहिचान पनि हो, उहाँले भन्नुभएको छ। कार्यक्रममा मञ्चले विद्यालय स्थापनादेखि 2040 सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएरहेका आफ्ना संरचनालाई एउटै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा रामसापथ स्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा दिँदै आएको थियो। घटना लगत्तै सिंहदरबारभित्र नेपाली सेनाको खाली जग्गामा प्रिफ्याब क्याबिनहरू निर्माण गरी सचिवसहित विभिन्न महाशाखाहरू सञ्चालनमा ल्याइएको थियो। यद्यपि मन्त्रीको कार्यकक्ष भने भूमि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो। मन्त्री र कर्मचारी फरक फरक स्थानमा रहँदा कार्य सम्पादन र समन्वयमा कठिनाई हुँदै आएको थियो। यसै असहजतालाई सम्बोधन गर्दै मन्त्रालयले हाल भूमि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ। यसै क्रममा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सोही भवनमा स्थानान्तरण हुनुभएको छ। मन्त्रीको सचिवालय रहेकै भवनको माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखाहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। विगत एक वर्षदेखि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक इकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा मन्त्रालयले राखेको छ। कास्की प्रहरीले लागू औषधको कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले भोजपुर घर भई पोखरा 14 बस्ने 33 वर्षका मनोज कुमार मगराती र आलपोखरा मिलनडोर बस्ने म्यागदीको अन्नपूर्ण गाउँपालिका घर भएका विश्वास पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद 2,81,500 रूपियाँ र 23 ग्राम 93 मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। उनीहरूबाट कारोबारको लागि सम्पर्क गर्न प्रयोग गरिने 4 थान मोबाइल सेट पनि बरामद गरिएको छ। पक्राउ परेका दुवैजनालाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय लागू औषध नियन्त्रणमा कास्की प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो सक्रिय भएका छन्। कास्कीका माछापुस्त्री गाउँपालिका 1 करुआमा रहेको सुपर सेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक बाढ़ी र पहिरोले बगाएको छ। गत साउन 6 र 7 गति परेको अविरल वर्षाको कारण आयोजना स्थलमा रहेको प्रिफ्याब र जस्ताले बनेको 3 कोठे ब्यारेक भवन पूर्ण रूपमा क्षति भएको हो। उक्त घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभए पनि 15 जना नेपाली सेनाका कर्मचारीको लत्ता कपड़ा र व्यक्तिगत सामानहरू पूर्ण रूपमा पुरिएर नष्ट भएका छन्। प्रहरी चौकी सार्दी खोलामा साउन 12 गते दिउँसो 3 बजे घटनाबारे निवेदन प्राप्त भएको थियो। जानकारी पाउनसाथ प्रहरी सहायक हलदार टीकाराम गुरूङको कमाण्डमा 2 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीले घटनास्थल पुगेर क्षतिको विस्तृत विवरण संकलन गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान र अपडेट अनुसार आयोजनाको सुरक्षाको लागि बनाइएको ढुङ्गा र जस्ताले छाएको 3 गोटे भवन बाढ़ीले गर्दा कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको छ। भवनभित्र रहेका 15 जना स्टाफको सबै लत्ता कपड़ा र बन्दोबस्तीका सामान माटोले पुरिएका छन्। बाढ़ीले ब्यारेक क्षेत्रमा ठूलो मात्रामा लेदो र ढुङ्गा थुपारेको छ। भारी वर्षा र त्यसपछि आएको बाढ़ीको कारण सेना बस्ने भवनसँगै उनीहरूको सबै सामान पूर्ण रूपमा क्षति भएको छ। साउन 6 र 7 गतेको भीषण वर्षाले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको थियो। विद्युत आयोजनाको सुरक्षार्थ खटिएको कर्मचारीहरूले प्रयोग गर्ने सबै सामग्री पुरिएपछि उनीहरूको बसाइमा समस्या परेको छ। प्रहरीले घटनाको मुचुल्का तयारी थप प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ी र पहिरोको कारण भौतिक संरचनामा क्षति पुगे पनि समयमै सतर्कता अपनाइएको कारण मानवीय क्षति हुन नपाएको सुरक्षा स्रोतले बताएको छ। प्रहरी टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरी क्षतिको यकिन तथ्याङ्क संकलन गरेर फर्किएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरा.
3: फोन 061-590-162 590-163.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ. युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्. आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ. कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ. थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा. फोन 061-588-115 98251-98190.
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ.
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513-55928. विजिट www.landmarknepal.com.
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर. जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने. क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने. जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने. अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा. क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा. फोन नम्बर 061-576-458-577-903. मौकाको फाइदा उठाउनुहोस्.
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा.
8: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
9: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061 587 263 र 553 834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएको तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज सम्पन्न भएको हो। समितिका सभापति बोधनारायण श्रेष्ठले संघीय संसदको समिति बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम प्रस्तावित नामहरू सर्वसम्मत रूपमा अनुमोदन भएको घोषणा गर्नुभयो। सुनवाईकै क्रममा सांसदहरूले दिएको सुझावलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन प्रस्तावित पदाधिकारीलाई समितिले आग्रह गरेको छ। परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक समय सीमा उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्न आग्रह गरेको सभापति श्रेष्ठले जानकारी दिनुभएको छ। शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 7.79 अङ्कले घटेर 2688.88 बिन्दुमा झरेको छ। नेप्सी हिजो 4 र अस्ति 33 अङ्कले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकोमा 78 बढ़ेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज गरिमा समृद्धि योजनाको शेयर 6.5% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.42 अर्ब कारोबार भएकोमा आज 343 कम्पनीका 97,77,000 कित्ता शेयर 4.02 अर्ब रूपियाँमा किनबेच भएको छ। इरानले केही हप्ताभित्रै चीनमा निर्मित काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा क्षेपणास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्नो छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मको सबैभन्दा ठूला कदमहरूमध्ये एक हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा चीनिया क्यूड ब्लू 12 र FN-16 क्षेपणास्त्रहरू लगायत 300-400 म्यानपार्ट्स अर्थात काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यो सम्झौता हङकङमा रहेको कम्पनी झोङकिङ बाओसान इन्टरनेशनल इन्भेस्टमेन्टसँग भएको हो। यो कम्पनीले इरानीपछि र चीनी आपूर्तिकर्ता बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाइ छ। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गएको छ। कुममा मोतोको एउटा सपिङ सेन्टरभित्र फँसेका मानिसको उद्धार भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र धेरै मानिस फँसेको आशंका गरिएको छ। युएस सपिङ सेन्टरको दोस्रो तला भत्किएको छ। कुममा मोतो जापानका 4 प्रमुख टापुमध्येको क्युसुमा अवस्थित शहर रहेको छ। जापानको क्युस टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सनाय ताकाइचीले पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वमै भूकम्पको उच्च जोखिममा रहेका देशहरूमध्ये एक हो। त्यहाँ एक वर्षमा झण्डै 1,500 जति भूकम्प जाने गर्दछन्। नेपाली महिला कबड्डी टोलीले पनि विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत रहेको छ। बिहिबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित ब्राइभेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुको साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद असोज 3 गतेदेखि शुरू हुनेछ। महिला टोलीमा मानवती विष्ट कप्तान जयन्ती बडु रविना चौधरी मेनुका राजवंशी मीना नेपाली खिममाया खत्री गंगा घिमिरे सृजना कुमारी थारू नानुमाया पराजुली विनिता पण्डित छेत्री र आसमा यादव रहनु भएको छ। खिममायाको भने 20 एसिया डेबु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। टोलीकी अर्को सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण मेडिकल विश्वका कारण 20 एसियाडमा सहभागी नहुनुहुने भएको छ। उहाँको स्थानमा कुन खेलाड़ीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द्र कुमार झाले जानकारी दिनुभएको छ। मुख्य प्रशिक्षकमा पार्वती राई प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनाधारी रहनु भएको छ।
महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। समूह बीमा रहेको नेपालले श्रीलंका, थाइल्याण्ड, चाइनिज ताइपेसँग खेल्नेछ। ताइपे गत संस्करणको उपविजेता हो। फाइनलमा ताइपे भारतसँग समग्रमा एक अंकको अन्तरले पराजित भएको थियो। समूह एमा इरान, जापान, बंगलादेश र भारत छन्। एसियाली खेलकुदमा महिला टोलीको दोस्रो सहभागिता हो। महिला टोलीले चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको थियो। त्यसबेला टोलीले ऐतिहासिक काँस्य पदक जितेको थियो। हाङझाउ एसियाडको पदक जितेका मध्ये 6 खेलाड़ी अहिलेको टोलीमा छन्। मानवती, जयन्ती, रविना, मेनुका, गंगा र सृजन पदक जितेका टोलीका सदस्य हुन्। हाङझाउ एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो। महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बीच खेलकुदमा काँस्य जितेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, कबड्डी संघीय अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टीम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ। सदस्य सचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताउनु भएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सुनसरी घटनापछि सर्वदलीय अपील, पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त। सरकार र चिकित्सक वार्ता निर्णायक मोडमा, सुरक्षा ऐन संशोधन लगायतका विषयमा छलफल। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन। कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिको आग्रह। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेत्रास्त्र प्रणाली उपलब्ध गराउने। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो। सपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै र एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
1: फोन नम्बर 061-451-000
2: मोबाइल नम्बर 9856084666
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयु सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त BHM पढ्ने हो NTHMCमा।
10: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
11: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
5: त्यो पनि NTHMCमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
12: एडमिशन ओपन इन इन्जिनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
13: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
15: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै ISO मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
16: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
18: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिक्लेटुंगा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु मेरो ब्यागमा। ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो।

0: यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856408082, 9861408082।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौं अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: 93.4

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 266 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
8: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
9: फोन नम्बर 0614510000
10: 0614510002 मोबाइल नम्बर 9856084466
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
11: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
12: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
11: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
12: साँच्चै हो र
11: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
12: हो त
11: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
13: तपाईँ
8: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
13: उपचार हुने रोगहरू
8: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
13: अपरेसन पश्चात दुखाइ कम हुने
8: उपचार गरेपछि छिटो निको हुने
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
8: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
14: फोन 061-590-162-590-163
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: গুগল বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
7: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
1: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50-701 98028-50-702
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला
9: टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
10: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
11: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
12: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ. समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा. फोन 061-591-728 मोबाइल 98560-0729.
13: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
13: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-576-044.
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
15: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक शिक्षा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज अनामनगर. सम्पर्क 57062 र 98229993.
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530.
17: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
18: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
17: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
18: तपाईँ
19: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
18: उपचार हुने रोगहरू
19: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी
19: भेरिकोस भेन्सको उपचार,
18: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
18: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
18: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
20: फोन 061 590 162 590 163।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका सुन्नु भएन?
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: ओ यही कुरा भन्नलाई फोन गरेको काका मैले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160 590 162 590 163। दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864677887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 0615781162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: 93.4

0: हल हल हल हालेको साथ तिमलाई मेरो माया भन्न कति लाग्छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 8 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BVA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
7: फोन नम्बर 061-451-000
8: 061-451-002 मोबाइल नम्बर 9856084666।
7: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: बेहतर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेहतरको बानी लागिसकेको छ। बेहतर अप्लायंसेस, बेहतरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
9: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 98251, 98190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 8444 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560056।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: 93.4

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648, 572-849।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: अन्नपूर्ण 93.4 अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।
1: आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
2: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
1: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत बाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नवीलले इराकीहरू अर्को द्वन्दको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीठ शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग

0: पछिल्लो वस्तु स्थिति सुरक्षा चुनौती तथा सम्भावित जोखिम बारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज दुईजना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगति बारे बीबीसीसँग भने,
1: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले त्यहाँको संगत अवलोकन प्लस मृतकका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने,
1: प्रति संकलन क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाण्डुमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने,
2: यसमा मुख्य बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यस बाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको हो?
2: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
2: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
2: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण

0: विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
1: अब यस मामिलामा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढ़ाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।
2: तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
1: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौं भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ। एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ, जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जाँदा हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौं भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
2: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
1: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौ, त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौं भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौ, त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौं भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी संजय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। योन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: यति बेला रातिको 9 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आन्दोलन र चिकित्सक र सरकार बीच 5 बुधे सहमति, बिहिबारदेखि अस्पताल खुल्ने। सुनसरी घटनापछि सर्वदलीय अपील, पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुलपतिमा सरस्वती प्रतिष्ठा नियुक्त। सरकारी सेवामा पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व अझै महत्वपूर्ण बनेको मन्त्री गुरूङको बनाई, परिणाममुखी सेवा प्रवाहमा जोड़। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन। कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिको आग्रह। दैनिक 1500 ई राहदानी छपाई, 3 महिनाभित्र प्रणाली स्थिर हुने। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्रास्त प्रणाली उपलब्ध गराउने। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, सपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै। र एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने। गण्डकी सेपाताक्रो संघको 4 साधारण सभा, खेलाड़ी तथा खेल प्रेमी सम्मानित। आन्दोलन र चिकित्सक र सरकार बीच 5 बुधे सहमति भएसँगै बिहिबारदेखि अस्पतालहरू खुल्ने भएका छन्। चिकित्सकहरूले उठाएका मागमा सरकार सहमत भएपछि 2 दिनदेखि जारी स्वास्थ्य संस्था हड़ताल बुधबार बेलुकाबाट अन्त्य भएको हो। सहकर्मी पीटीएको विरोधमा चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका स्वास्थ्य सेवा हड़तालको घोषणा गरी आन्दोलनमा उत्रिएका थिए। स्वास्थ्य सेवा बन्द हुँदा उपचारको लागि अस्पताल पुगेका लाखौं बिरामी सेवाबाट वञ्चित भएका थिए। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा बुधबार मन्त्री सहित वरिष्ठ अधिकारीहरू, कानून र गृह मन्त्रालयका प्रतिनिधि तथा संघका प्रतिनिधिबीच भएको वार्तामा डाक्टर कुलपीर तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कानूनी कार्यवाही गर्न सरकार सहमत भएको हो। संघले उठाउँदै आएको मागमा मन्त्रालय सहमत भएको स्वास्थ्य मन्त्री निशा मेहताको स्वास्थ्य सल्लाहकार डाक्टर मनोहर प्रधानले बताउनु भएको छ। उहाँहरूसँग 5 बुधे सहमति भएको छ। बिहिबारदेखि देशभरका सबै स्वास्थ्य संस्था खुल्नेछन्। प्रधानका अनुसार वीरगंज घटनामा डाक्टरमाथि आक्रमण गर्नेलाई पक्राउ गरिसकिएको छ। प्रहरी वरिष्ठ उपरीक्षकको पनि सगुवा भइसकेको छ। चिकित्सकहरूको पछिल्लो आन्दोलन गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा भएको घटनापछि शुरू भएको हो। अस्पतालको आकस्मिक कक्षमा उपचाररत 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तहरू अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेका थिए। उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण समेत गरेका थिए। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपीट भएको थियो। उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। हड़तालको कारण नियमित सेवा अवरूद्ध भएपछि आकस्मिक सेवाको लागि बुधबार अस्पताल पुग्ने बिरामीको संख्या बढ़ेको थियो। बिरामीको उपचारको लागि आकस्मिक कक्षमा आउने क्रम बढ़ेपछि एउटै बेडमा 3-4 जनासम्म बिरामी राखेर उपचार गर्नु परेको वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्। एउटै बेडमा 3-4 जना बिरामी राखेर उपचार गराउनु अस्पतालको बाध्यता रहेको वीर अस्पतालको निमित्त निर्देशक डाक्टर प्रभात चापागाईले बताउनु भएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल राष्ट्रपति सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन्। 7 बुधे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, लोसपा अध्यक्ष महन्त ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो। 2080 फागुन 19 गतेदेखि कुलपति विहीन रहेको पोखरा प्रज्ञा प्रतिष्ठानले झण्डै 2.5 वर्षपछि नयाँ नेतृत्व पाएको छ। पोखरा महानगरपालिकाले बुधबार प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य, सचिव, प्राज्ञ परिषद सदस्य तथा प्राज्ञ सभा सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै प्रतिष्ठानलाई पुनः सक्रिय बनाउने प्रक्रिया अगाडि बढ़ाएको हो। पोखरा महानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक धनराज आचार्यले बुधबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि महानगरपालिकाको उपप्रमुख मञ्जुदेवी गुरूङको संयोजकत्वमा गठित सिफारिश समितिले कुलपति, उपकुलपति, सदस्य, सचिवसहित कुल 17 जनाको नाम सिफारिश गरेको थियो। समितिमा तीर्थ श्रेष्ठ ज्ञानबहादुर थापा सदस्य रहनुभएको थियो। प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन्द प्रतीक्षा भाषा तथा साहित्य, उपकुलपतिमा तिलक पूर्जा फुनमगर कला तथा साहित्य र सदस्य सचिवमा जीवन दाहाल लोकगीत तथा संगीतबाट रहनुभएको छ। यसैगरी प्राज्ञ परिषद सदस्यमा सिर्जन गुरूङ नृत्यबाट, हरिराम जयजीव फाइन आर्ट ललित कलाबाट, दिलीप गायक संगीत तथा वाद्यवादनबाट, प्रमिला ताम्राका तुलाचन रंगमञ्च तथा अभिनयबाट रहनुभएको छ। प्राज्ञ सभा सदस्यमा कल्पना चिलवाल साहित्यबाट, कृष्ण प्रसाद गौतम संस्कृतिबाट, गमबहादुर परियार गम्भीर वर्देवार नृत्य निर्देशक तथा कलाकार, ज्योति गुरूङ फाइन आर्ट तथा ललित कलाबाट, नवराज अधिकारी लेखनाथ साहित्य प्रतिष्ठानबाट, प्रेमराज अधिकारी लोकगीत तथा संगीत गीतकार, भास्कर दोषश्रेष्ठ संगीत तथा ब्याण्डबाट, रविन्द्र माकाजु साहित्य तथा इतिहासबाट, रीता पहाड़ी साहित्य तथा कलाबाट र शिवहरी डुंगाना लोक तथा दोहोरी गीत संगीतबाट रहनुभएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति पद्मराज ढकाल 2077 साल फागुन 19 गते 3 वर्षका लागि नियुक्त हुनुभएको थियो। उहाँको कार्यकाल 2080 फागुन 18 गते सकिएपछि प्रतिष्ठान झण्डै 2.5 वर्षसम्म नेतृत्वविहीन अवस्थामा रहेको थियो। यस अवधिमा प्रतिष्ठानका गतिविधि लगभग ठप्प भएका थिए। यसैबीच प्रतिष्ठानको कार्यालय पनि दरबारथोक स्थित मासिक 22,000 रूपियाँ भाडा तिर्ने कार्यालयबाट पृथ्वीचोकमा हस्तान्तरण गरिएको छ। मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले अघिल्लो कार्यकालमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै प्रतिष्ठान सम्बन्धी ऐनमा संशोधन गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिले प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था हटाएर अब कुलपति र सदस्य सचिवलाई पूर्णकालीन फुल टाइम जिम्मेवारी दिने व्यवस्था गरिएको छ। साथै प्रतिष्ठानको कार्यकाल 4 वर्षको हुने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ। संरक्षक आचार्यले पोखराको भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक सम्पदाको संरक्षण र प्रवर्धनमा प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उपप्रमुख तथा छनौट समितिका संयोजक मञ्जुदेवी गुरूङले भाषा, साहित्य, कला र संस्कृतिको समग्र विकासलाई ध्यानमा राखेर विभिन्न विधाका व्यक्तित्वलाई प्रतिष्ठानमा सिफारिश गरिएको बताउनुभयो। उहाँले पोखरालाई साहित्य, संगीत, लोकसाहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नवनियुक्त कुलपति सरस्वती लालचन्द प्रतीक्षाले मनोनयनसँगै ठूलो जिम्मेवारी आएको बताउँदै प्रतिष्ठानको सफलताको लागि सबै पदाधिकारी, प्राज्ञ परिषद र प्राज्ञ सभा सदस्यको साझा स्वामित्व र सक्रिय सहकार्य आवश्यक पर्ने धारणा राख्नुभयो। उहाँले देशकै ठूलो महानगरको प्रतिष्ठान भएकाले यसप्रति अपेक्षा पनि ठूलो रहेको उल्लेख गर्दै तत्कालीन लोकप्रियताभन्दा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। झण्डै 2.5 वर्ष नेतृत्वविहीन भएर निष्क्रिय जस्तै बनेको पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएसँगै भाषा, साहित्य, कला, संस्कृति, लोकसंगीत, इतिहास, नाट्यकला तथा ललित कलाका क्षेत्रमा नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीय प्रतिभाको संरक्षण, अनुसन्धान, प्रकाशन, प्रशिक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका सृजनात्मक कार्यक्रम मार्फत पोखरालाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने दायित्व अब नवगठित नेतृत्वको काँधमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको राष्ट्रपाले जनाएको छ। बैठकले पार्टी विधानको व्यवस्था अनुसार सभापति सहित उपसभापति द्वय डाक्टर सोणी मगले र सुविता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असीम शाह, हरि ढकाल र निशा डाङ्गी रहने गरी पार्टी सचिवालय पनि गठन गरेको छ। राष्ट्रपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै कमी कमजोरी स्वीकार गरी त्यसबाट सिकाइ लिँदै पार्टीलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाएको छ। महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको वृहत अध्ययन गर्ने निर्णय पनि गरिएको छ। बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार योग्य, इमान्दार र सक्षम उम्मेद्वार छनौट गर्ने प्रक्रियाको प्रारम्भिक चरणका रूपमा यो अभियान सञ्चालन गरिनेछ। सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो। साथै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संचयको ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। उक्त बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेत राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार मन्त्रीपरिषदको आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। गण्डकी प्रदेशका प्रमुख डिलीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताउनु भएको छ। गुरू पूर्णिमाको अवसर पारेर भूतपूर्व विद्वानसिनी विद्यार्थी मञ्च पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले गुरू र शिष्य बीचको सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणको रहने उल्लेख गर्नुभएको छ। अधिकांश महान व्यक्तित्वको पछाडि कुनै न कुनै प्रेरणादायी गुरूको मार्गदर्शन रहन्छ। गुरूको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन, उहाँले भन्नुभएको छ। गुरूहरूले सिकाएको आदर्शलाई व्यवहारमा उतार्नु, उहाँहरूप्रति सदैव आधार राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो। शिक्षक र विद्यार्थी बीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उहाँको भनाइ छ। विद्यालयमा गरिने रचनात्मक कार्यहरूले नयाँ विद्यार्थीलाई हौसलाका साथै शैक्षिक विकासमा पनि टेवा पुग्दछ, प्रदेश प्रमुख भट्टले भन्नुभएको छ। आफ्ना बाल्यकालका स्मृतिहरूलाई ताजा गर्ने बहानामा मातृ विद्यालयको हितको लागि सोच्नु, भाइ बहिनीहरूको प्रोत्साहनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु र विद्यालयको बौद्धिक तथा शैक्षिक विकासमा हातेमालो गर्नु साँचो अर्थमा समाजसेवा पनि हो। आफूले प्राप्त गरेको ज्ञान, सिप र साधनलाई आफ्नै शिक्षाको जगको उन्नतिको लागि प्रयोग गर्नु नै असल नागरिकको पहिचान पनि हो। कार्यक्रममा मञ्चले विद्यालय स्थापनादेखि 2040 सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको थियो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशकी मन्त्री रेखा गुरूङले मन्त्रालय तथा मातहतका सबै निकायको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन मासिक रूपमा प्रगति समीक्षा गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयद्वारा पोखरामा आयोजित 2 दिने वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरूङले परिणाममुखी सोच, सकारात्मक व्यवहार र निरन्तर सुधार नै सफल प्रशासनको प्रमुख आधार भएको बताउनुभयो। उहाँले सार्वजनिक सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी र प्रभावकारी बनाउन नियमित समीक्षा र अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो। मन्त्री गुरूङले वर्तमान पुस्ताका युवा प्रणालीमा विश्वास गर्ने भएकोले सरकारी सेवामा पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व अझै महत्वपूर्ण बनेको बताउनुभयो। कुनै व्यक्तिको पहुँचको कारण मात्रै काम हुने पुरानो सोचबाट बाहिर निस्कनुपर्ने समय आएको उहाँको धारणा थियो। सेवाग्राहीबीच चिन्जान, पहुँच वा विभेदको आधारमा व्यवहार नगर्न कर्मचारीलाई आग्रह गर्दै मन्त्री गुरूङले सेवाग्राहीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नवीन सोचका साथ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सेवा प्रदान गर्नु मात्र उपलब्धि नभई त्यसले व्यक्ति र समाजमा कस्तो प्रभाव पार्यो भन्ने नै सफलताको वास्तविक मापन हुने बताउनु भएको छ। कार्यक्रमको प्रभावकारिता बढ़ाउन गुणस्तरीय सेवा, समावेशी योजना र परिणाममुखी कार्यशैली आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलले सबै कार्यालय तथा महाधतका निकायलाई वार्षिक कार्यतालिकासहित स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिनुभयो। उहाँले कार्ययोजना अनुसार समयमै कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्दै ढिलाइ नगर्न सचेत गराउनुभयो। भविष्यका चुनौतीहरू अनिश्चित रहने भएकोले चालू आर्थिक वर्षका कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिँदै सचिव पौडेलले गत आर्थिक वर्षमा विभिन्न परिस्थितिका कारण कार्यान्वयनमा केही कठिनाई भए पनि अन्त्यमा सबैको मेहनतको कारण समग्र प्रगति सन्तोषजनक रहेको बताउनुभयो। उहाँले विगतमा फ्रिज हुने गरेका बजेटलाई गत आर्थिक वर्षमा प्रभावकारी कार्य सम्पादन मार्फत फ्रिज हुन नदिएको दावी पनि गर्नुभयो। 2 दिने वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट शिक्षा, स्वास्थ्य, युवा, खेलकुद, महिला, बालबालिका तथा सामाजिक विकाससँग सम्बन्धित गतिविधि, उपलब्धि र आगामी योजना सम्बन्धी कुल 26 प्रस्तुतिकरण गरिएको मन्त्रालयले जनाएको छ। समीक्षा कार्यक्रमले चालू आर्थिक वर्षको कार्य सम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र नागरिक केन्द्रित बनाउने अपेक्षा गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: राति 9 बजेको अनुबन्ध हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, राजधानी विभागले विद्युतीय राजधानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब 1500 राजधानी उत्पादन तथा सफाई गर्न थालेको छ। विभागले पछिल्लो समय विशेष गरी दक्षिण कोरियामा रोजगारीको लागि जाने नेपालीको संख्या बढ़ेसँगै राजधानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेको जनाएको छ। विभागले आज जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राजधानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राजधानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ। विभागका अनुसार पछिल्लो एक सातादेखि विद्युतीय राजधानीको माग उल्लेख्य रूपमा वृद्धि भएको छ। बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राजधानी उपलब्ध गराउने उद्देश्यले क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको विभागले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसहमत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएको तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको छ। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज सम्पन्न भएको हो। समितिका सभापति बुद्धनारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम प्रस्तावित नामहरू सर्वसम्मत अनुमोदन भएको घोषणा गर्नुभयो। श्रष्टा टीका प्रसाद भण्डारीका दुई साहित्यिक कृति बुधबार पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ। पूर्व कर्मचारी सेवा परिषद गण्डकी प्रदेश र धनञ्जय गोत्रीय भण्डारी समाज काशी संगमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुशमाकर न्यौपानेले जिन्दगीका पानाहरू निबन्ध संग्रह र जुनका किरणहरू कविता संग्रहको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति न्यौपानेले दुवै कृतिमा विविध विषयवस्तुलाई समेटिएका उत्कृष्ट सृजनाहरू समावेश भएको बताउनुभयो। उहाँका अनुसार कृतिहरूमा सामाजिक विकृति, विसंगति, धार्मिक पक्ष, प्राकृतिक सौन्दर्य, समसामयिक विषय, प्रेम, आत्मजीवनका अनुभूति तथा सत्मार्गमा लाग्न प्रेरित गर्ने भावनाहरू प्रभावकारी ढंगले प्रस्तुत गरिएका छन्। गण्डकी प्रदेशले कुशल र सम्भावनाशील स्रष्टा पाएको उल्लेख गर्दै उहाँले टीका प्रसाद भण्डारीलाई आगामी दिनमा पनि निरन्तर साहित्य सृजनामा सक्रिय रहन आग्रह गर्नुभयो। कुलपति न्यौपानेले आफूले गण्डकी प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हालेपछि चार वर्षीय कार्ययोजना बनाएर संस्थागत विकास तथा साहित्य कला र संस्कृतिको प्रवर्धनमा योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी पनि दिनुभएको छ। कार्यक्रममा आफ्नो धारणा राख्दै स्रष्टा टीका प्रसाद भण्डारीले साहित्यिक यात्राको अनुभव, कृति लेखनको पृष्ठभूमि तथा लोकार्पणको अवसरले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो। उहाँले आफ्ना कमजोरीहरू सुधार्दै अझ उत्कृष्ट सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाठकलाई कृतिहरू अध्ययन गरी रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो। कृतिमाथि समीक्षा गर्ने समीक्षक तथा उपस्थित सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो। पूर्व कर्मचारी सेवा परिषद गण्डकी प्रदेशका अध्यक्ष गिरिधारी सुवेदीले भण्डारी निरन्तर सक्रिय, सृजनशील र ऊर्जावान व्यक्तित्वका रूपमा साहित्य क्षेत्रमा अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले भण्डारीले कर्मचारी सेवा परिषद गण्डकीको साहित्य तथा प्रकाशन समितिको संयोजकका रूपमा तीन कार्यकाल काम गर्दै नियमित रूपमा प्रकाशित हुने गोधुलीको सन्देश पत्रिकाको सम्पादन गरेको उल्लेख गर्नुभयो। त्यसक्रममा धेरै कर्मचारी तथा साहित्य प्रेमीलाई लेखन र सृजनामा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो। कार्यक्रममा जिन्दगीका पानाहरू निबन्ध संग्रहमाथि शिक्षा प्रेमी होममणि भण्डारीले समीक्षा प्रस्तुत गर्नुभएको थियो भने जुनका किरणहरू कविता संग्रहमाथि प्राज्ञ छन्दिगा त्रिपाठीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। दुवै समीक्षकले कृतिहरूको समाज जीवन र मानवीय समवेदनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको धारणा राख्नु भएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहालमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सहकार्य गरेको थियो। कार्यक्रममा कवि शिव त्रिपाठीले कविता वाचन गर्नुभएको थियो भने धनञ्जय गोत्रीय भण्डारी समाज नेपालका अध्यक्ष सूर्यप्रसाद भण्डारी र निवृत्त शिक्षक मनोरथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विष्णुप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन ध्रुवराज पोखरेलले गर्नुभएको थियो। साहित्य प्रेमी, प्राज्ञ, पूर्व कर्मचारी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रमले स्रष्टा टीका प्रसाद भण्डारीका साहित्यिक योगदानलाई थप उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 7.79 अङ्कले घटेर 2688.88 बिन्दुमा झरेको छ। नेप्सी हिजो 4 र अस्ति 33 अङ्कले ओह्रालो लागेको थियो। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.42 अर्ब कारोबार भएकोमा आज 343 कम्पनीका 97,77,000 कित्ता सेयर 4.02 अर्ब रूपियाँमा किनबेच भएको छ। इरानले केही हप्ताभित्रै चीनमा निर्मित काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा क्षेत्रास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6 देखि 7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरूमध्ये एक हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यो सम्झौतामा चिनिया QW-12 र FN-16 क्षेत्रास्त्रहरू लगायत 300 देखि 400 वटा म्यान प्याड्स अर्थात काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। जापानमा शक्तिशाली भूकम्पको कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमामोतोको एउटा सपिङ सेन्टरभित्र फँसेका मानिसको उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। युएस सपिङ सेन्टरको दोस्रो तला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापुमध्येको क्युसुमा अवस्थित शहर हो। जापानको क्युसु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाली महिला कबड्डी टोलीले पनि विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। बिहिबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद असोज 3 गतेदेखि शुरू हुनेछ। महिला टोलीमा मानवती विष्ट कप्तान, जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सृजना कुमारी थारू, नानुमाया पराजुली, विनिता पण्डित छेत्री र आसमा यादव रहनु भएको छ। खिममायाको भने विश्व एसिया डेबु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। टोलीकी अर्को सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण विश्व एसियाडमा सहभागी नहुने भएको छ। उहाँको स्थानमा को खेलाड़ीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द्र कुमार झाले जनाउनु भएको छ। मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहनु भएको छ। महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। समूह बीमा रहेको नेपालले श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेईसँग खेल्नेछ। गण्डकी प्रदेश सेफाक ताक्रो संघको 4 साधारण सभाको अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी, प्रशिक्षक तथा सेफाक ताक्रो खेलको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। बुधबार पोखरामा आयोजित साधारण सभामा विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाड़ी अञ्जना गिरी, दीक्षा आले, रश्मि गिरी, रूपेश अधिकारी, वसन्त गौतम, दिपसन राणावार र युवराज गुरूङलाई नगदसहित सम्मान गरिएको हो। यसैगरी सेफाक ताक्रोका अग्रज खेलाड़ी यमबहादुर गुरूङ तथा खेलप्रेमी सुरेश भण्डारी, कृष्ण श्रेष्ठ, नारायण थापालाई खेलको विकास तथा प्रवर्धनमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको संघले जनाएको छ। साधारण सभाको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखमाया गुरूङ साधारण सभाको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषदकी सदस्य रेखमाया गुरूङले गर्नुभएको थियो। कार्यक्रममा परिषदका सल्लाहकार संयोजक हरिप्रसाद पराजुलीले नेपालमा सेपाक ताक्रोको इतिहास धेरै पुरानो नभए पनि पछिल्लो समय यो खेलले उल्लेखनीय उपलब्धि हासिल गर्दै लोकप्रियता बढ़ाउँदै गएको बताउनुभयो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुधे सहमति, बिहिबारदेखि अस्पताल खुल्ने। सुनसरी घटनापछि सर्वदलीय अपील, पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त। सरकारी सेवामा पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व अझै महत्वपूर्ण बनेको मन्त्री गुरूङको भनाई, परिणाममुखी सेवा प्रवाहमा जोड़। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन, कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिको आग्रह। दैनिक 1500 इरादानी छपाई, 3 महिनाभित्र प्रणाली स्थिर हुने। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेत्रास्त्र प्रणाली उपलब्ध गराउने। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो। सपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै र एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने। गण्डकी सेफाक ताक्रो संघको 4 साधारण सभामा खेलाड़ी तथा खेलप्रेमी सम्मानित। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयु सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आठ सृजना चोक कास्की।
2: फोन 061-572-648-549।

0: सर्विसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती गिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साठ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15
10: 5308-15,
11: मोबाइल नम्बर 9855-22871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।